जना बेपत्ता भएको थियो र हिउँ पग्लिएपछि बिहिबार सब देखिएको थियो र स्थानीयहरूले तत्काल लिखित रूपमा प्रहरीलाई खबर समेत गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ र हिजो शनिबार हेलिकप्टर मार्फत प्रहरी टोली येलोङ रीको आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि शव नलिए फर्किएको पनि जानकारी गराएको छ। गत कार्तिक 17 गते हिम पहिरोमा नेपाली पथ प्रदर्शक सोलुखुम्बुको मप्या दूधकोशी गाउँपालिका 5 को मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका 9 का पदम तामाङको मृत्यु भएको थियो। हिम पहिरोमा परि इटालीका 2, क्यानाडाका 1, फ्रान्सका 1 र जर्मनीका 1 पर्वत आरोही बेपत्ता भएका थिए। येलोङरीमा देखिएको शव पहिरोमा हिम पहिरोमा बेपत्ता भएकाहरूको नै हो वा होइन भन्ने पहिचान भएपछि मात्रै भन्न सकिने प्रहरी कार्यालय दोलखाले जनाएको छ। सबै शव मौसम अनुकूल हुने बित्तिकै ल्याइने समेत जानकारी गराएका छन्। सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक विद्यालयहरूलाई वितरण गरिएको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पाङ्गेटार स्थित गाउँपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरी पालिकाभित्रका सबै विद्यालयका लागि पाठ्य पुस्तक हस्तान्तरण गरिएको हो। स्थानीय आवश्यकता, भूगोल, संस्कृति र मौलिकतामा आधारित शिक्षा प्रवर्धन गर्ने उद्देश्यका साथ तयार पारिएको पाठ्य पुस्तकले विद्यार्थीलाई आफ्नो स्थानीय परिवेशसँग जोड़िएको ज्ञान हासिल गर्न सहयोग पुग्ने गाउँपालिकाले विश्वास गरिएको छ। पुस्तक वितरण कार्यक्रमलाई गाउँपालिकाले स्थानीय शिक्षकको गुणस्तर अभिवृद्धि मार्फत महत्वपूर्ण कदमको रूपमा पनि लिएको जानकारी गराएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टोपिन्द्र प्रसाद तिमल सिन्हा, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी, जनप्रतिनिधि, विद्यालय का प्रधान अध्यापक तथा अन्य कर्मचारीहरूको पनि सहभागिता रहेको थियो। साझा खबरमा अब राष्ट्रिय खबर। सरकारको काम कार्यवाहीहरूलाई लिएर चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन अझै केही समय लाग्ने भन्दै धैर्य धारण कायम राख्न आग्रह गर्नुभएको छ। हिजो मध्यराती सामाजिक सञ्जालमा लेख्नुहुँदै वहाँले नागरिकहरूलाई नातिनका लागि अपील गर्नुभएको छ। पछिल्लो समय देशमा सामाजिक सञ्जालदेखि सर्वसाधारणको दैनिकीसम्म सरकारको कार्य सम्पादनप्रति तीव्र असन्तोष प्रकट भइरहेको छ। विशेष गरी एलपी ग्यास, राहदानी, पासपोर्ट तथा अस्पतालमा सेवा लिन नागरिकले घण्टौं लाइन बस्नुपर्ने बाध्यता कायमै छ। सरकारले सबै सरकारी कागजात र सेवा नागरिकका घर घरमा पुर्याउने दावी गरे पनि व्यवहारमा सेवाग्राहीले शास्ति बिहोर्नु परेको छ। मुख्य सिजनमा नै किसानले यूरिया मल नपाउने, शेयर बजारमा निरन्तर गिरावट आउने, सवारी लाइसेन्स प्रणालीमा समस्या देखिने जस्ता समस्याले जनजीवन प्रभावित बनेको छ र यसै गरी चौतर्फी दबाव र गुनासो बढ़िरहेको बेला प्रधानमन्त्री शाहले मध्यराति सामाजिक सञ्जाल मार्फत आफ्नो साधारण सार्वजनिक गर्नुभएको हो। भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित परिवारहरूको प्रमाणीकरण गर्दा करिब 70% वास्तविक सुकुम्बासी रहेको फेला परेको जनाएको छ। समितिले विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका सदस्यहरूको नाममा जग्गा जमीन छ कि छैन भनी खोजी कार्य समेत शुरू गरेको छ। अहिलेसम्म 160 परिवारको विवरण हेर्दा करिब 70% वास्तविक सुकुम्बासी प्रमाणीकरण भएको छ। त्यसमध्ये 109 परिवारका नाममा नेपालभित्र कहीँ पनि जग्गा जमीन नभेटिएको समितिका प्रवक्ता अमीर प्रसाद न्यौपानेले जानकारी गराउनु भएको हो। बाँकी 51 परिवारको नाममा भने भेटिएको जग्गा पनि खेतीयोग्य वा बसोबासयोग्य छ कि छैन भन्ने पहिचान हुन बाँकी छ। अहिले मालपोतको तथ्याङ्कमा मात्र जग्गा देखिएको हो। व्यावहारिक रूपमा ती सबै जग्गा खेती वा बसोबासयोग्य नहुन सक्छ। भूमि सम्बन्धी ऐनमा झुटा विवरण पेश गरेर सुकुम्बासी बन्न खोज्नेहरूमाथि कानूनी कार्यवाहीको व्यवस्था पनि गरिएको छ। ऐन अनुसार नियतवश झुटा विवरण पेश गर्नेलाई 25,000 रूपियाँसम्म जरिवाना हुन सक्नेछ। झुटा विवरणको आधारमा जग्गा प्राप्त गरिसकेको खण्डमा 1,00,000 रूपियाँ जरिवाना, 1 वर्षसम्म कैद र प्राप्त गरेको जग्गा जफत हुने समेत कानूनी व्यवस्था गरिएको छ। साथै गलत सिफारिश वा जर जमीन गर्ने पदाधिकारीहरूलाई समेत 25,000 रूपियाँको जरिवाना हुनेछ। काठमाडौँ उपत्यकामा शुरूआती चरणमा
काठ त्यो नदी किनारका 3600 भन्दा बढ़ी परिवारका नाममा टिपेको थियो। तीमध्ये 2000 परिवार मात्र सम्पर्कमा आएका छन्। त्यसमध्ये 388 परिवारको विवरण मात्र अन्तिम प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान समितिमा आइपुगेको प्रवक्ता न्यौपानीले बताएको हो। नदी किनार जस्ता जोखिमयुक्त र मापदण्ड विपरीतका क्षेत्रमा बसोबास रहेका वास्तविक भूमिहीन दलित र सुकुम्बासीहरूलाई मात्र राज्यले अन्यत्र व्यवस्थापन गर्ने नीति लिएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले गरेको तयारको रूपरेखा साउन 13 गते गई बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि रूपरेखा सार्वजनिक गरिएको हो। उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेद्वार छनौट गर्न आगामी भदौ 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ। आगामी स्थानीय तहको निर्वाचनमा योग्य इमान्दार र सक्षम ढंगहरू उम्मेद्वारहरू छनौट गर्ने प्रक्रियाको पहिलो विन्दुका रूपमा आगामी भाद्र 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको हो। रूपरेखा उम्मेद्वार छनौट आचरण संहिता र दण्ड सजाय सम्बन्धी 5 बुँदे विशेष व्यवस्था गरिएको छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ़ गर्न उम्मेद्वार छनौट प्रक्रियाप्रति सदस्य वा नागरिकको विश्वास कायम राख्न र स्थानीय तहको उम्मेद्वार छनौटलाई पूर्ण रूपमा पारदर्शी निष्पक्ष मर्यादित र विधि सम्बद्ध बनाउन शून्य सहनशीलता जीरो टोलरेन्सको नीति सहित आचरण संहिता र दण्ड सजाय सम्बन्धी विशेष व्यवस्था लागू गरिएको छ। उम्मेद्वारी प्राप्त गर्ने वा गराउने उद्देश्यले मूल्यांकनलाई प्रभावित पार्ने कुनै पनि प्रकारको आर्थिक लेनदेन चन्द सहयोग उपर सुविधा प्रत्यक्ष वा अप्रत्यक्ष प्रलोभन वा अन्य भौतिक लाभ लिन वा दिन पूर्ण रूपमा निषेध समेत गरिएको छ। नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ। काठमाडौँमा हिज पत्रकार आयोज सम्मेलन गरी संयुक्त उक्त समूहले साउन 29 गतेदेखि 31 गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले देउवा साउन 26 गते स्वदेशमा आउनेछ र उक्त भेलामा सहभागी हुने पनि जानकारी गराउनु भएको हो। जेएनजे आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अहिले श्रीमती आरजू राणा सहित हङकङमा रहेका छन्। देउवा साउन 26 गते साँझ नेपालमा फर्किने उनी निकटका नेताहरूले जानकारी दिएको छ। नेकपा एमाले सांसदहरूले पाउने स्वकीय सचिव सम्बन्धी कार्यविधि पारित गरेको छ। सिंहदरबारमा हिजो बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने स्वकीय सचिवको मापदण्ड लगायतका अन्य कार्यविधि निर्माण गरेर पारित गरिएको हो। यसै गरी संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी रूपमा गहन अध्ययन विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड़ दिएको एमाले संसदीय दलका उपनेता पद्म रियाले जानकारी दिनुभएको छ। सरकारले ल्याएका विधेयकहरू सही रूपमा पनि पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिएको भएकाले यसलाई परिष्कृत गराउनुपर्ने पनि बताएको छ। त्यसै गरी सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताका वास्तविक जीविका र कानून निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने अरियालले बताएका छन्। नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षा सम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषदको बैठकले हिजो शुक्रबार सार्वजनिक गरेको निर्णय अनुसार विद्यालयमा शिक्षा ऐन शीघ्र जारी गर्न शिक्षामा लगानी बढ़ाउन शिक्षक कर्मचारीको सेवा सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न र विभिन्न विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन गराउन आन्दोलन गर्ने निर्णय गरिएको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्ने
महासंघले जनाएको छ र महासंघले विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती नगर्न प्रधान अध्यापकलाई बलियो प्रशासनिक र प्राज्ञिक नेतृत्वको भूमिका दिन संस्थागत विद्यालयका शिक्षक कर्मचारीको पेशागत सुरक्षा र उचित सेवा सुविधा सुनिश्चित गर्न तथा ट्रेड युनियन अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेको छ र सरकारले गत वैशाख 17 गते गरिएको शिक्षकका लागि दुर्गम स्थानीय तहको भत्ता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रारम्भिक बालकक्षा शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकका लागि दरबन्दी सृजना गरी स्थायी शिक्षक सरह तल भत्ताको व्यवस्था गर्न पनि महासंघले माग गरिएको छ। साझा खबरमा अब विदेशको खबर। थाइल्याण्डको एक विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। राजधानी बैंक स्थित पर्ने नोबान्थबोरी स्थित डेभिसनरी विद्यालयमा भएको भीषण गोलीकाण्डमा 8 जनाको मृत्यु र 15 जना घाइते भएको छ। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएका छन्। प्रहरीको अनुसार गोली चलाउने व्यक्ति विद्यालयका नै 9 कक्षामा अध्ययनरत 14 वर्षीय विद्यार्थी थिए। उनले विद्यालयमा पुग्न अगाडि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेको बताएको छ। त्यसपछि उनले विद्यालयमा अन्धाधुन्ध गोली चलाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनामा विद्यालय पसेका धेरै विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। घटनास्थलमा ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स पनि परिचालन गरिएको थियो र यसैबीचमा वामपन्थी नेता दलका नेता नथफोङ एडसिन्ड बोतुले पनि विद्यालय जसो सुरक्षित मानिने स्थानमा भएको यस्तो घटनाले हतियार नियन्त्रण सम्बन्धी कानूनको अवलोकन पुनरावलोकन आवश्यक रहेको पनि बताएका छन् र यसअघि फेब्रुअरीमा पनि दक्षिणी थाइल्याण्डको एक विद्यालयमा भएको गोलीकाण्डमा विद्यालयका प्रधान अध्यापक र एक छात्रको समेत ज्यान गएको थियो। आजको खबरमा अब खेल खबर। खेल खबरमा बक्सिङले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षक भारतको आसम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली भारतमा सोमबार प्रस्थान गर्ने भएको छ। जापानको आईसी नागोयामा असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुके वाजले नेपालको चुनौती पेश गर्नेछ। पुरूषमा 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दरलामी र 90 केजी मुनि रमिन नेपालीले प्रतिस्पर्धा गर्ने भएको छ। र महिला 51 केजीमा रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछ। खेलाड़ीहरूले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एग्लिकेशनमा 40 दिन प्रशिक्षणको तयारी गर्न नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रासोपा सिन्धुपाल्चोकले बल्ल पायो नेतृत्व, सभापतिमा माया गुरूङ निर्वाचित। सार जनतालाई ढिलो होला तर गलत नहुने नातिनका लागि प्रधानमन्त्री शाहको आग्रह। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको प्रमाणीकरण शुरू, अहिलेसम्म 70% वास्तविक सुकुम्बासी। नेपाली कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई सभापति देउवाले सम्बोधन गर्ने। शिक्षक महासंघले भदौमा निर्णायक आन्दोलन गर्ने तयारी। थाइल्याण्डमा 14 वर्षीय बालकले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु। र यसैबाट तयारीलाई बक्सिङ टोली भारत जाँदै। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज

0: सामान किन्दा 10 लाख पुरस्कार उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती।
0: एसईई प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने म्यान पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, विद्युत प्राधिकरण नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य।
1: गाजामा युद्ध विराम लागू भए ता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी, विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च, इरानी सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर।
0: र जापानमा हुने 20 औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान, तेस्रो संस्करणको एनपीएलका लागि क्लबहरूले विदेशी खेलाड़ी भित्र्याउँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा ल्याएपछिको प्रसंग।
1: यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स ईडीएल र व्हीकल रजिस्ट्रेशन सिस्टम भीआरएस कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरण सम्मका अधिकांश सेवा अनलाइनबाटै लिन सक्ने व्यवस्था भएको छ। प्रारम्भिक चरणमा देखिएका अधिकांश समस्या नयाँ प्रणालीका कारण नभई विगतका त्रुटिपूर्ण अभिलेख र केही कार्यालयमा कार्यान्वयनमा भएको ढिलाइका कारण उत्पन्न भएका छन्। ती क्रमशः समाधान हुँदै गएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। वर्षौंदेखि संचालनमा रहेको म्यानुअल प्रणालीमा स्वास्थ्य परीक्षणदेखि राजस्व संकलनसम्मका प्रक्रियामा पारदर्शिताको अभाव रहेको, सीमित व्यक्ति मार्फत मात्रै सेवा प्रवाह हुने तथा शुल्क संकलनमा अनियमितता हुने गरेको गुनासो पटक पटक उठ्दै आएको थियो। हेलो सरकार अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रणाली सुधारको प्रक्रिया अघि बढ़ाएको हो। पूर्वाधार विकास मन्त्रालय स्तरीय निर्णयपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एमबीबीएस तथा बीडीएस चिकित्सक, आयुर्वेद चिकित्सक तथा सरकारी सार्वजनिक र निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा सेवा लिने चिकित्सकले अधिकतम 150 रूपियाँसम्म शुल्क लिन पाउने कार्यविधि स्वीकृत भएको छ। यो सँगै राष्ट्रिय डाक्टर पोर्टल सञ्चालनमा ल्याइएको छ भने, जहाँ चिकित्सकको दर्ता विवरण, प्यान नम्बर र सेवा अभिलेख कर प्रणालीसँग आबद्ध गरिएको छ। नयाँ प्रणालीमा व्यक्तिगत ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ताका लागि राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर र ईमेल आईडी अनिवार्य रहेको छ भने, कम्पनीका नाममा दर्ता हुने सवारीका लागि प्यान नम्बर अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
0: यसैबीच नेपाल आयल निगमले उपत्यकामा शुक्रबार हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको हो। निगमका अनुसार शुक्रबार हिजो नेपाल ग्यास 5,000 सिलिण्डर, बाबा ग्यास 2,240 सिलिण्डर, चण्डेश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिण्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम ग्यास 1,810, साई बाबा 1,835, एसटीसी 1,260, श्री ग्यास 2,697, श्रीराम 2,845, सिद्धार्थ 1,777, सीताश्री 2,592, सुगम 1,629 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाइ तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति, होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको पनि सरकारले विज्ञप्ति मार्फत जानकारी गराएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले

0: राष्ट्रियता, सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विभिन्न नागरिकका समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद कृपाराम राणाले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो।
1: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक, लिम्पियाधुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
0: नेकपाका सांसद युवराज दुलालले अरनीको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। रासोपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो भने राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छोड्दिन सरकारलाई आग्रह गर्नुभयो।
2: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो
0: राष्ट्रपा सांसद रमेश प्रसाईले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। गैराती सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने बताउनुभयो। उहाँले नआतिन पनि सबैसँग आग्रह गर्नुभएको छ। सुनेको र देखेको भन्दा वास्तविकता कहीँ कहिलेकाहीँ फरक हुन सक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले स्टेटसमा लेख्नुभएको छ, केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नातिनुहोस्। उहाँले भन्नुभएको छ, सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।
3: श्रमिक ठग्नी, म्यान पावर कम्पनी र एजेन्ट विरूद्ध सरकारले कड़ा नियम थालेपछि वैदेशिक रोजगार व्यवसाय संघ आन्दोलित भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै पहिलो माग नै श्रमिक ठगेर कार्यवाहीमा परेका म्यान पावर कम्पनीलाई गरिएको कार्यवाही फिर्ता गर्नुपर्ने राखेको छ। माग सुनाई नभई श्रम स्वीकृतिदेखिका सरकारी सेवा लिन बन्द गर्ने समेत घोषणा गरेको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
4: म्यानपावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रबन्धहरू भइरहेको छ, त्यसलाई मात्रै एक्सिट दिने गरेर, ती निश्चित म्यानपावर एजेन्सीलाई मात्रै एक्सिट दिने गरेर चाहिँ प्रबन्ध बसिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने, बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार छैन हामी। हामी बरु नयाँ गन्तव्य मुलुक खोजौँ, नयाँ श्रम गन्तव्य मुलुक खोजौँ, त्यहाँ हाम्रा चाहिँ बेरोजगार श्रमिकलाई चाहिँ व्यवस्थापन गरौँ। तर एकाधिकार श्रमिकलाई लक्षित गरेर ल्याइएका एकाधिकारहरू वैदेशिक रोजगार व्यवसायका लागि मान्य हुने छैनन्।
3: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको सर्वोच्चता भएका मुलुकमा सबैले कानूनको परिपालन गर्नुपर्ने बताउनु भएको छ। यसैबीच वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 भन्दा बढ़ी उजुरी अझै फर्च्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्च्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेको छ। विभागका अनुसार 1,134 उजुरी मेलापत्र मार्फत समाधान गरिएका छन् भने 514

0: उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो, फेरिने अवस्था शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीको लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो, उहाँले डाक्टरले लेखिदिएको अनुसार देखाउँदै औषधि माग्नुभयो, तर त्यो औषधि उक्त फार्मेसीमा थिएन। देशका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा लेखिएको छ सुलभ फार्मेसी, तर महँगा र बीमामा समावेश औषधि किन्नु जानुपर्छ भने निजी फार्मेसीमै जानुपर्ने बाध्यता अझै पनि रहेको छ। प्रहरीमा जनशक्ति बढ़ेन, 4.35% बढ़्यो अपराध शीर्षकको अर्को खबर छ। प्रहरी जनशक्ति एक दशकदेखि लगभग उस्तै छ, तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक, वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम थियो। जनशक्ति र स्रोत साधनको सीमितताले बढ़ो अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको हो। त्यस्तै भित्रपृष्ठमा कम्बोडियाको जेलमा 76 नेपाली म्यानपावरबाट 18 नेपाली म्यानमारबाट 18 नेपाली जेलमुक्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
5: कान्तिपुर दैनिकको भित्री पन्नामा नेपालका सड़कमा विद्युतीय सवारी कति सुरक्षित शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। 26 31 साउनसम्म भ्रकुटी मण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 तयारी तीव्र पारिएको छ। अर्को खबर छापिएको छ, चर्चा र विवादमा आइरहने ल्यारी एलिसन शीर्षकमा यो खबर छापिएको छ भने, र भित्री पन्नामै मापदण्डको व्यवस्थाले फेवातालमा मानवीय क्षति बढ़दो शीर्षकमा दीपक वरियारले पोखराबाट लेख्नु भएको छ। मापदण्ड पालना र स्ट्याण्ड अप प्याडल एसयूपी बोर्ड सञ्चालन सम्बन्धी कार्यविधि नहुँदा फेवातालमा दुर्घटना बढ़िरहेको छ। भदौमा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी बारेको खबर छापिएको

0: छ भने परराष्ट्रको ओएनडीएममा सामान्य र अर्थ मन्त्रालयको असहमति शीर्षकमा खबर छ। परराष्ट्र सेवाका दरबन्दी स्थानान्तरण गरेर प्रशासनतर्फका मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको दुवै मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ। कूटनीतिक क्षेत्रको आवश्यकता नबुझिएको भन्दै परराष्ट्रले असन्तुष्टि जनाएको राजेश मिश्रले लेख्नुभएको खबरमा उल्लेख छ। कन्सुलर सेवा अब अनलाइनबाट शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको हो। सुनौलो तोपका गुण्डले सजियो शुक्ला फाँटा शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट तस्विर सहित लेख्नु भएको खबर पनि छापिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा होम कार्कीले लेख्नुभएको खबर छ। देशभित्र रोजगारीको अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति कमजोर देखिएको छ। वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक विदेश नपठाउने घोषणा शीर्षकमा खबर छ भने चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ताहरू भने अन्यलमा परेका छन्। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा शिवपुरीले भारत डुमरा शीर्षकमा डुमराबाट खबर लेख्नु भएको छ। 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा खबर छापिएको छ। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलहरूको प्राथमिकताबाट बाहिरिँदै गएको उल्लेख गरिएको छ र विभिन्न व्यक्तिहरूको विचार पनि छ। प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं शीर्षकमा डाक्टर विक्रम तिमल सिन्हा, जो संचार मन्त्रीको रूपमा हुनुहुन्छ, उहाँको विचार पनि छापिएको छ। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले उनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको हो। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोकिने जानकारी गराएको छ। गोर्खापत्र दैनिकमा प्रतिनिधि सभामा उद्योग मन्त्रीको जवाफ, ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा खबर छापिएको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो। तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। 250 को सामान किन्दा 10 लाख पुरस्कार शीर्षकमा अर्को खबर पनि छापिएको छ। 250 रूपियाँको सामान खरिद गर्दा 10 लाख रूपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले संचालन आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,94 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी गराएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525443 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशीले 10 लाख रूपियाँको बम्पर उपहार प्राप्त गर्नुभएको हो।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका प्रतिदिन एकजना बाल बालिकाको मृत्यु हुने गरेको अध्ययन सार्वजनिक गरेको छ। युनिसेफले 300 दिनमा गाजापट्टीमा कम्तीमा 300 बाल बालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो। पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्डका अनुसार युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औषधमा एकजना बाल बालिकाको मृत्यु हुने गरेको भएको हो। गाजापट्टिको करिब एक तिहाई भूभागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जस्ता जम्मा भएका असुरक्षित स्थानमा परिवारहरूको बसोबासका कारण पनि त्यसो भएको हुन सक्ने अध्ययनमा उल्लेख गरिएको छ। गाजापट्टिभरि बालबालिकाले तीव्र कुपोषण रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाई प्रणालीको सामना गर्न बाध्य भएका छन्। विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा 3 वर्ष यताकै उच्च स्तरमा पुगेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ। एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत 131.1 अंक पुगेको छ। यो जूनको 130.3 अंक भन्दा 0.7 अंक अर्थात 0.6% बढ़ी हो। यो जनवरी 2023 यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानी सर्वोच्च नेता मजुब्बा खामिनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। इरानी संचार माध्यमका अनुसार खामेनीको अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते हुनुभएका उहाँलाई सार्वजनिक गरिएको थिएन। अमेरिका र इजरायलद्वारा चलाइएको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि तत्काल उहाँ सर्वोच्च नेतामा छानिनु भएको थियो। पदभार ग्रहण गरेदेखि कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली बक्सिङ टोलीले 20 औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार भारत जान लागेको छ। नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने 2 र उत्कृष्ट प्रदर्शन गर्ने 2 गरी 4 खेलाड़ीलाई नगद सहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राणा तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अञ्जनी तेली सम्मानित हुनुभएको हो भने इंग्ल्याण्डका पूर्व राष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा पनि चितौन राइनोजबाट खेल्नुहुने भएको छ। चितौनले सामाजिक सञ्जाल मार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो। किर्तिपुर र मोलपानीको विकेट स्वरूप फेरिन थालेको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण र 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट लक्षित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
1: नेपालमा शुरू गरिएको आमाको दूध बैंकको अवधारणा र यसको सञ्चालन अभ्यास तथा चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब आमाको दूध बैंकको अवधारणा। नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृत कोष सञ्चालनमा आएको आगामी भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथल स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शुरू गरिएको यो सेवाको महत्व र प्रभावकारिताका बारेमा साथी सुशीला श्रेष्ठले संस्थापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
5: अब अहिले चाहिँ नै अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसकै दूध नखुवाउने, तर दूध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दूध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दूध दिए बापत केही पाउने भन्ने छैन।
6: अस्ति भर्खरै मन्त्री हाम्रो सीताबादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो। कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटा आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखि नै हो होइन, तर अस्पतालले नै यो सुरुवात गर्यो। जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
5: त्यही हो, अब यसै पनि आमाको दूधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दूध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई। गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ। आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि, होइन। फर्मुला दुध भनेको त गाईको दुधहरू, गाई अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्। तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ। झन् गाई भैँसीको दुधमा त त्यो पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नि नरम दही बनाउने रहेछ, जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे, जुन चाहिँ पचाउन गाह्रो हुन्छ। त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ, त्यसले गर्दा एलर्जी हुन्छ नि। एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ। दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न, भने आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो। आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो, होइन। सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ, खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने, आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
6: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्र छ कि अन्य ठाउँमा पनि विस्तार?
5: अब सरकारले सबैतिर गर्ने थियो, जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि, जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर
0: डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: यातायात सेवा प्रभावमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ़दा अपराध नियन्त्रणमा चुनौती।
1: एसटीए प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने मेन पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य गर्न विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन।
0: गाजामा युद्धविराम लागू भए यता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी, विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च।
1: र जापानमा हुने विश्व एसियाली खेलकुदको तयारीका लागि बक्सिङ टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका सांसदहरूले दिने अभिव्यक्ति, विभिन्न शैली र विभिन्न विषयवस्तुमा उनीहरूका फरक फरक विचार धारणा हुने गरेका छन्। कतिपयले भाइरल हुनको लागि पनि सांसदहरूले मनलाग्दी बोलेको भनेर टीका टिप्पणी आलोचना गर्ने गर्छन्। यहाँ संसद भवनको बाहिरपट्टि जस्तो देखिन्छ, जहाँ कुनामा सांसद लेखिएको छ एउटा झोला, त्यही झोला एकजना सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेका छन् र खुट्टा माथितर उठाएका छन् र त्यहाँ नजिकै पुगेका छन् पत्रकार र विभिन्न संचार माध्यममा आबद्ध व्यक्तिहरू, र एकजना व्यक्तिले त्यहाँ माइक अगाडि नजिकै मुखैमा राखेको जस्तो देखिन्छ। सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेर केही भनिरहेका छन्। तल यस्तो लेखिएको छ, तिमीहरूले कुरै बुझेनौ क्या, खुट्टाले टेकेर बोल्दा त भाइरलै हुन्न भन्या।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: गरेका छौं। यी भजन संग्रहहरूको अध्ययन गर्दै गर्दाखेरि चाहिँ हामीले धेरै ठाउँमा दुःख, पीड़ा, प्रार्थना र आशाको भाव चाहिँ देखिरहेका छौं र साथै परमेश्वरको महानतालाई पनि हामीले देख्न पाएका छौं। अनि दाइ, आजको अध्ययनमा चाहिँ हामी विशेष गरिकन यो मुख्य भागमा अथवा भनौं यो मुख्य विषय चाहिँ आजको अध्ययनको निम्ति चाहिँ के हुनेछ त
1: भाइ? आजको अध्ययनमा पनि हामी दाउदले आफ्नो गहिरो पीड़ा र संघर्षको बीचबाट परमेश्वरलाई पुकारेका, उनले आफूलाई गहिरो पानीमा डुबिरहेको मानिस जस्तै अनुभव गरेका तर त्यस अवस्थामा पनि परमेश्वरमा दृढ़ रहेको कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौं।
0: यसको अर्थ दाई, साँचो विश्वास भनेको समस्या नभएको अवस्था होइन तर समस्याको बीचमा पनि परमेश्वरमाथि भरोसा गर्नु रहेछ, यही होइन त दाई?
1: हो भाइ, तपाईँले एकदम ठिक कुरा भन्नुभयो। आजको यो अध्ययनमा हामी हरेक अवस्थामा परमेश्वर प्रतिको भरोसा र परमेश्वरको राज्य र उहाँको धार्मिक शासनको आशालाई थाहा गर्नेछौं।
0: कति सुन्दर सन्देश रहेछ दाई। आज धेरै मानिसहरू निराश, अन्याय, एक्लोपन र भविष्यप्रतिको डरमा चाहिँ बाँचिरहेका छन्। यस्तो अवस्थामा यी भजनहरूले आशा र साहस चाहिँ दिन्छ भन्ने कुरालाई म विश्वास गर्दछु।
1: हो नि त भाइ, त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ कुनै बोझ, पीड़ा वा संघर्षको बीचमा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई सम्झाउनेछ कि परमेश्वरले तपाईँलाई बिर्सनु भएको छैन। उहाँ अझै पनि तपाईँको पुकार सुन्नुहुन्छ। त्यसैले आउनुहोस्, यही कुरालाई मनमा राख्दै परमेश्वरको वचनलाई ध्यानपूर्वक सुनौ।
2: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 69 72 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 69 अध्यायबाट। यसको मुख्य विषय हो ख्रिष्टको जीवनको मौन सालहरू। मित्र, यो महान मसीह बारेको मेसाइनिक साम हो। यो दाउदको अर्को भजन हो अनि यो अद्वितीय छ किनभने यसले प्रभु येशु ख्रिष्टको जीवनमा ती मौन सालहरूसँग, मौनका समयहरूसँग व्यवहार गर्दछ। भजन 22 अध्यायपछि यस भजन 69 अध्यायलाई सबभन्दा धेरै नयाँ नियममा उद्धृत गरिएको छ। भजन संग्रह 22 अध्यायले ख्रिष्टको मृत्युसँग व्यवहार गर्दछ भने भजन संग्रह 69 ख्रिष्टको जीवनसँग व्यवहार गर्दछ। म जब कलेजमा विद्यार्थी थिएँ, मेरो ध्यान यो भजनतिर आकर्षण गरिएको थियो। त्यस बेलादेखि नै यो भजन मेरो अति नै मनपर्ने भजन हो। मित्र, मैले पहिले पनि भनिसकेको छु कि भजनको उद्धृत गर्ने सम्बन्धमा सबभन्दा धेरै नयाँ नियममा भजन 22 अध्यायको र दोस्रो स्थानमा भजन 69 अध्याय छ। यो भजन युहान रचित सुसमाचारमा, रोमीमा, मतीमा, मर्कुसमा र लुका र प्रेरितहरूका कामका पुस्तकमा उद्धृत गरिएको छ। यो भजनले हामीलाई ख्रिष्टको बालक कालको किशोरवस्थाको मौन सालहरूको बारेमा बताउँछ, जुनको बारेमा सुसमाचारहरूले व्यावहारिक रूपमा केही पनि बताउँदैन। डाक्टर लुकाले हाम्रा प्रभु येशु ख्रिष्टको जीवनमा उहाँ 12 वर्षको हुनुहुँदा समयको एउटा घटनाको बारेमा बताउँछन्। त्यसपछि हामी उहाँको बारेमा उहाँको उमेर करिब 30 वर्ष नपुगिन्जेलसम्म केही पनि जान्दैनौ। त्यो बीचको अन्तरालको मौनका बारेमा नि के? त्यो मौन समयको बारेमा नि के भन्दा यो भजनले त्यस समयका केही विवरणहरूको भरिदिन्छ, आपूर्ति गरिदिन्छ। हामी नासरतमा ख्रिष्टका केही अन्धकारका दिनहरू र क्रूसमा उहाँका अन्धकार यानि खराब घड़ीहरूका देख्छौ। उहाँका प्रतिशोधी श्रापित प्रार्थना वास्तवमा न्यायको लागि चित्कार थियो, पुकार थियो। यो भजन उहाँको तिरस्कार र इन्कारको भजन हो। आउनुहोस् भजन संग्रह 69 अध्याय पद 1, यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर मलाई बचाउनुहोस् किनकि पानी मेरो घिसैसम्म आइसकेको छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँ कति धेरै दुःख कष्ट भोग्नुभयो। क्रूसमा उहाँको शारीरिक कष्ट दुःख अति नै खराब थियो, तर म सोच्दछु

कि पृथ्वीमा उहाँले भोग्नुभएका कष्टहरू असहनीय थियो। मलाई लाग्छ यदि हामी धेरैले उहाँको आफ्नो जीवन अवधिमा भोग्नुभएका कष्टहरू पाए हामी आफ्ना जीवनको अन्त गर्नेथ्यौ। मित्र, उहाँले यो गर्नुभएको भोग्नुभएको कष्ट असहनीय छ। क्रुसमा हाम्रा प्रभुका आखिरी 3 घण्टामा उहाँ संसारका पाप उठाइलाने थुमा बन्नुभयो अनि त्यस बेला उहाँ हाम्रा पापको लागि पाप बनाइनुभयो। यद्यपि उहाँले आफ्नो जीवनकालमा दुःख भोग्नुभए तापनि जुन हामी देख्छौ त्यस उहाँका कष्टहरूमा उद्धार गर्न सक्ने गुण थिएन। उहाँले दीनता तिरस्कारको स्थान लिनुभयो र उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। मानवताको नातामा ख्रिस्टले आफैलाई सीमित पार्नुभयो। यसको ठिक विपरीत जब प्रभु येशु ख्रिस्ट मानिस बन्नुभयो उहाँले आफै स्वयंलाई कम गर्नुभयो। उहाँले आफैलाई दीन बनाउनुभयो। यस स्थितिमा उहाँ चित्कार छोड्नुहुन्छ। यिनीहरू कष्टका बाढहरू हुन् जुन प्रभु येशु गाईको गोठमा डोरमा जन्मनु भएको समयदेखि शुरू भएको थियो। त्यो गोठको डोरमा जन्मनलाई उत्तम स्थान थियो किनभने त्यस रातमा के भए थियो यसको सिर्फ गाईहरूले बाहेक कसैले देख्न सकेन। ती पशुहरू पौवामा खच्चाखच भरिएर रहने कटके आँखाले हेर्ने भीड़हरू भन्दा उत्तम थिए। तर गोठको डोरमा उहाँले आफ्नो जीवन कष्टहरूमा आरम्भ गर्नुभयो। त्यहाँबाट नै उहाँको जीवनको कष्ट आरम्भ भए थियो। अहिले हामी नासरतमा जान्छौ जहाँ उहाँ हुर्कनु भएको थियो। हामीलाई भनिएको छ भजन संग्रह 69:3 म रुँदा रुँदा थाकिसके, मेरो घोक्रु सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। ती 30 वर्ष अवधिमा त्यहाँ 30 समयहरू थिए उहाँका आँखा रुँदा रुँदा राता भएका थिए। अर्को पदले हामीलाई भन्दछ कि किन उहाँका आँखा रुँदा रुँदा राता भए। 4 पदमा हेर्नुहोस्, बिना कारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपाल भन्दा ज्यादा छन्, झुटा कुराले मसँग दुश्मनी गरेर मलाई टुक्र्याउन खोज्नेहरू बलवान छन्, तब मैले नलुटेका चीजहरू फिर्ता गर्नु पर्यो। मित्र, यो पद योहन्ना 15:25 उद्धृत गरिएको छ। भनिएको छ यहाँ योहन्ना 15:25, तर तिनीहरूले मलाई बिना कारण घृणा गरे भन्ने व्यवस्थामा लेखिएको वचन पूरा होस् भनेर नै यो हुन आएको हो। प्रभुले यो पदको उद्धृत गर्नुभयो र आफै स्वयंको निम्ति लागू गर्नुभयो। प्रभुका शत्रुहरूले बिना कारण उहाँलाई घृणा गरे। अर्को शब्दमा तिनीहरूको घृणाको लागि कुनै कारण थिएन। रोमी 3:24 पनि भन्छ, उहाँको अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। सित्तैमा धर्मी ठहरिनु भनेको बिना कारण नै धर्मी ठहरिनु भनेको जस्तै हो। प्रभुले ममा कुनै गुण पाउनु भएन। प्रभुले भन्नु भएन कि त्यो फुच्चे प्रचारक असल मानिस हो र म उसलाई धर्मी ठहराउँछु। बरु उहाँले भन्नुभयो ऊ दुखी निन्दित पापी मानिस हो। उहाँले म भित्र कुनै कारण बिना नै धर्मी ठहराउनु भयो। अहिले यो भजनले हामीलाई भन्दछ कि तिनीहरूले ख्रीष्टलाई बिना कारण घृणा गरे ताकि म बिना कारण नै धर्मी ठहरिन सकौं। ओ, यो कस्तो महान सत्यता छ। अनि पद 5 भनिएको छ, हे परमेश्वर, तपाईले मेरो मूर्खता जान्नुहुन्छ र मेरा पापहरू तपाईँबाट लुकेका छैनन्। अमित, यो पद कसरी प्रभुको निम्ति लागू हुन सक्छ? तपाईले यो कुराको ध्यान दिनै पर्छ कि उहाँ पृथ्वीमा मानिसको रूपमा आउनुभयो। उहाँ निर्दोष, निष्कोट र पापीहरूबाट अलग हुनुभएको हुनु त हुन्थ्यो, तर क्रुसमा अन्तिम 3 घण्टाहरू उहाँ हाम्रो निम्ति पाप बन्नुभयो। त्यो नै कुरा गेतेसमुनिको बगैँचामा उहाँले सामना गरिरहनु भएको थियो। उहाँले प्रार्थना गर्नुभयो, यो कचौरा हटाउनुहोस्।
त्यो कचौरा के थियो? पापको कचौरा थियो, जुन तपाईँ र मेरो अधर्मको कचौरा थियो। उहाँमाथि हालिएको पाप उहाँको निम्ति भयानक थियो। यो स्वाभाविक रूपमा हाम्रो लागि आउँदथ्यो, तर उहाँ धर्मी र पवित्र हुनुभएकोले गर्दा त्यो उहाँको कष्ट भयानक थियो। आगे पद 6-7 भनिएको छ, तपाईँको बाटो हेर्नेहरू मद्वारा शर्ममा नपरून्, हे परमप्रभु सेनाहरूका परमेश्वर। तपाईँलाई खोज्नेहरू मद्वारा अनादरमा नपरून्, हे इसरायलका परमेश्वर। किनभने तपाईँकै खातिर मैले खप्की सहेको छु, लाजले म भूत

मन्दिरको संकेतमा उद्धृत गर्नुभयो। मन्दिरमा प्रभुले मानिसहरूलाई बलिदानको निम्ति गोरु भेडा र परेवाहरू बेच्ने मानिसहरूलाई देख्नुभयो। उहाँले पैसा साट्नेहरूलाई पनि त्यहाँ पत्ता लगाउनुभयो। उहाँले तिनीहरूलाई डोरीको कोर्रा लिएर धपाउनुभयो। युहना 2:16-17 पदमा भनिएको छ, परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी लैजाऊ, मेरो पिताको घर व्यापारको घर नतुल्याऊ। उहाँका चेलाहरूलाई यो लेखिएको कुरा याद भयो, तपाईँको घरको जोशले मलाई खाइहाल्नेछ। मित्र, यी मानिसहरू धार्मिक थिए र कमिला जतिकै धेरै व्यस्त थिए, तर मित्र, तिनीहरू कमिला जतिकै धार्मिक कार्यमा व्यस्त रहे तापनि वास्तवमा तिनीहरू परमेश्वरबाट टाढा थिए। आगे पद 10 भनिएको छ, उपवास बसिकन जब म रोएर मेरा प्राणलाई चेताए, त्यही चाहिँ मलाई अभिशाप भयो। जब उहाँ उपवास बस्नुहुन्थ्यो र रुनुहुन्थ्यो, उहाँका भाइहरूले यसको लागि उहाँलाई मजाक गर्थे, गिल्ला गर्थे, खिल्ली उडाउँथे। यही नै यो पदले भन्न खोजेको हो। अनि पद 11 भनिएको छ, जब मैले भाँग्राको लुगा लगाए तब म तिनीहरूका निम्ति एउटा उखान बने। तपाईलाई थाहा छ कि त्यस बेलाको हितोपदेश के थियो। त्यस बेला उहाँको बारेमा त्यहाँ कलङ्कको हो हल्ला थियो कि उहाँ अवैध पुत्र हुनुहुन्थ्यो भन्ने कुरामा। अनि 12 पदमा भनिएको छ, मूल ढोकामा बस्नेहरू मेरै कुरा गर्छन् औ म मतवालाहरूको गीत बने। मूल ढोकामा बस्नेहरू चाहिँ शहरका उच्च अधिकारीहरू न्यायाधीशहरू थिए। देख्नुभयो, नासरतमा उच्च ओहदाका मानिसहरू पनि उहाँका विरूद्धमा बोल्दथे। नासरत सानो गाउँ थियो जुनले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्दैनथ्यो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। आगे भनिएको छ, म मतवालाहरूको गीत बने। मित्र, जडिया मतवालाहरूले पनि उहाँको बारेमा र उहाँको आमाको बारेमा गन्ध फोहोर कुराहरू गर्थे। यो नै नासरतमा उहाँको जीवन थियो। त्यो असल कुरा थिएन। तपाईँलाई थाहा छ कि उहाँले किन यो सबै सहनुभयो। उहाँ त्यस शहरमा हुर्कनुभयो जहाँ उहाँलाई अवैध छोरा भनियो, ताकि तपाईँ र म परमेश्वरको वैद्य पुत्र बन्न सकौं। युहना 1:12 पदमा भनिएको छ, जसले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, ग्रहण गर्दछ, उनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिएको छ। के यो अद्भुत कुरा होइन र? स्वर्गीयमा कोही पनि हुने छैन कि यस फुच्चे मानिसतिर औंला ठहराएर भन्नेछ, ऊ परमेश्वरका पुत्र होइन। अहँ, त्यहाँ कोही पनि हुने छैन। तपाईँलाई थाहा छ किन? किनभने परमेश्वरको पुत्रले त्यो मेरो निम्ति बोक्नुभयो। उहाँले मेरा पापहरूको लागि दण्ड तिर्नुभयो र हामीलाई, मलाई, तपाईलाई परमेश्वरको पुत्र बनाउनुभयो। आगे पतिरमा भनिएको छ, तर मेरो चाहिँता हे परमेश्वर, तपाईँ खुशी भएको बेलामा मेरो प्रार्थना तपाईँतिर छ। हे परमेश्वर, आफ्नो करुणाको प्रचुरतामा, तपाईँको उद्धारको सत्यतामा मलाई उत्तर दिनुहोस्। यो पद 2 कुरन्थी 6:2 उद्धृत गरिएको छ, जुनले हामीलाई भन्छ, किनभने उहाँ भन्नुहुन्छ, खुशी भएको समयमा मैले तिम्रो कुरा सुने औ उद्धारको दिन मैले तिमीलाई सहायता दिए। हेर, ग्रहण योग्य समय अहिले छ। हेर, उद्धारको दिन अहिले छ। अमित, सुसमाचार रेकर्डहरूले हामीलाई भन्दछ कि हाम्रा प्रभुले प्रार्थना गर्नुभयो, तर यो भजनले हामीलाई भन्छ कि उहाँले के प्रार्थना गर्नुभयो। आगे 14-19 पदमा भनिएको छ, मलाई भासबाट छुटाउनुहोस्, मैले डुब्न नपरोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट म छुटौं, पानीको बाढले मलाई नल्याओस्, गहिरो पानीले मलाई नलियोस् र खाल्डाले त्यसको मुखमा माथि नथुनुहोस्। हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, किनकि तपाईँको करुणा उक्तम छ, आफ्नो कोमल कृपाको प्रचुरता अनुसार म तर्फ फर्कनुहोस्। तपाईँको मुख आफ्नो दासदेखि नलुकाउनुहोस्, किनकि म दुःखमा छु, मलाई झट्टै उत्तर दिनुहोस्। मेरो प्राणकै नजिक आएर त्यसलाई छुटाउनुहोस्, मेरा शत्रुहरूका कारणले मलाई मोल तिरेर छुटाउनुहोस्। म माथिको हकी, मेरो शर्म र मेरो अनादर तपाईँले थाहा पाउनुहुन्छ। मेरो विरोधीहरू सबै तपाईँकै सामने छन्।

0: मित्र, हामी उहाँको खिन्नताको वेदनाको देख्छौ, तर उही समयमा छुटकारा र विजयको उहाँको भरोसा पनि। न गहिराईले न खाल्डोले उहाँलाई केही गर्न सक्छ। उहाँ ती दुःखबाट छुटकारा पाउनुभयो। अनि निम्न दुई पदहरूले क्रूसमा प्रभुका अन्धकार घडीहरूको बताउँछ। 20 र 21 भनिएको छ, गालीले मेरो मन छिया छिया भएको छ, म ज्यादै बिरामी भएको छु, कसैले मलाई फिटाउँछ कि भनेर मैले हेरे तर कोही भएन, र सान्त्वना दिनेहरू पनि तर भेटाइन। तिनीहरूले मलाई खानालाई पित्त पनि दिए, र मेरो तिर्खा मेटाउनलाई तिनीहरूले मलाई सिर्का दिए। मित्र, अहिले यो उहाँको अभिशापयुक्त प्रार्थना हो जुन पद 22 रेकर्ड गरिएको छ। यहाँ भनिएको छ, तिनीहरूका टेबल तिनीहरूका सामने पासो झैं भइहालोस्, र तिनीहरूका मिलमिलापका वरिपरि चाहिँ धराप जस्तै होस्। यो पाउलद्वारा रोमीहरूलाई लेखिएको पत्रमा उद्धृत गरिएको छ। रोमी 11:9-10 पदमा भनिएको छ, दाउद भन्छन्, तिनीहरूको भोज पासो र धराप र ठेस लाग्ने ढुङ्गा र तिनीहरूलाई बदला लिने कुरो होस्। तिनीहरूका आँखा नदेख्नलाई धमिला हुन् औ तिनीहरूका पिठ्यौं चाहिँ सधैँ निउराइदिनुहोस्। यसपछि आगे पद 25 भनिएको छ, तिनीहरूको छाउनी उजाड भइजाओस्, तिनीहरूका पालहरूमा कोही नबसोस्। यो पत्रुसद्वारा प्रेरित 1:2 यहुदा इस्करियोतीको प्रसंगमा उद्धृत गरेको छ। पद 26-28 भनिएको छ, किनकि जसलाई तपाईँले हिर्काउनुभयो त्यसलाई नै तिनीहरूले खेदो गर्छन्, र जसलाई तपाईँले घायल पार्नुभयो त्यसको पीड़ाको तिनीहरू चर्चा गर्छन्। तिनीहरूका अधर्ममा अधर्म थपिदिनुहोस् र तिनीहरू तपाईँको धार्मिकतामा आउन नपाउन्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटियोस् र धर्मात्माहरूका साथमा नलेखियोस्। अहिले यो भजन स्तुति प्रशंसाको महिमित गीतसँग अन्त हुन्छ। पद 30 भनिएको छ, स्तुति गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, धन्यवाद चढाएर म उहाँको प्रशंसा गर्नेछु। अनि 34 भनिएको छ, स्वर्गीय र पृथ्वीले उहाँको प्रशंसा गरून्, समुद्र र तिनमा चलहल गर्ने सबैले पनि। ओ, यो कस्तो हालेलुया कोरस हुनेछ जब हरेकले उहाँलाई स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि हामी अर्को 70 अध्यायमा पनि लागिहालौं। यहाँ हामी देख्छौं छुटकाराको लागि तत्काल तीव्र पुकार। यो सुन्दर सानो दाउदको भजन हो। यहाँ खालि 5 पदहरू मात्र छ। भजन संग्रह 70:1 भनिएको छ, हे परमेश्वर मलाई झट्टै छुटाउनुहोस्, हे परमप्रभु मलाई सहायता गर्नलाई आतुरी गर्नुहोस्। यो तत्काल सहायताको लागि पुकार हो, मलाई यो मनपर्छ। अनि पद 5 भनिएको छ, तर म दुखी र दरिद्र छु, म कहाँ चाँडै आउनुहोस् हे परमेश्वर, तपाईँ नै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ, हे परमप्रभु ढिलो नगर्नुहोस्। म पनि त्यो दुखी र दरिद्र वर्गमा पर्दछु, र उहाँ मलाई यो कुरा थाहा पाएको चाहनुहुन्छ कि उहाँ मेरो सहायक र छुटकारा दिनेवाला हुनुहुन्छ। मेरो मित्र, परमेश्वर गरीब दुखी र दिनको लागि हुनुहुन्छ, अनि उहाँ यो दिनमा हाम्रा सहायक हुनुहुन्छ। यसपछि 71 अध्यायतिर पनि लागिहालौं। यो भजन चाहिँ वृद्ध उमेरको भजन हो। सम्भवत यो भजनको लेखक दाउद थिए, र यो भजन लेख्दा तिनी वृद्ध अवस्थामा थिए। 71:4-5 भनिएको छ, हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अधर्मी र निर्दय मानिसको हातबाट छुटाउनुहोस्, किनकि हे परमप्रभु तपाईँ मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखि नै तपाईँ मेरो भरोसा हुनुहुन्छ। उसले प्रार्थना गर्दछन् र भरोसा गर्दछन् परमेश्वरमा। अनि 9 भन्छन्, बुढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्। यो भजन वृद्धहरूको लागि सुन्दर भजन हो। अनि 14-16 भनिएको छ, तर म चाहिँ निरन्तर आशा गरिरहनेछु औ ज्यादा र अझै ज्यादा तपाईँको प्रशंसा गर्नेछु, मेरो मुखले तपाईँको धार्मिकता र तपाईँबाट हुने उद्धारको विषयमा दिनभरि बोल्नेछ, किनकि त्यसको संख्या मलाई थाहा छैन। परमप्रभु परमेश्वरको शक्तिशाली कार्य लिएर म आउनेछु। म तपाईँको मात्र धार्मिकताको प्रशंसा गर्नेछु। अहिले वृद्ध उमेरको प्रसंगमा अर्को पदको ध्यान दिनुहोस्। 18 पदमा भनेको छ, हे परमेश्वर, म बुढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईँको सामर्थ र शक्तिको घोषणा गर्न सक्दिन। मित्र, यदि तपाईँ वृद्ध मानिस हुनुहुन्छ भने म तपाईँलाई यो भन्न चाहन्छु, खिन्न नहुनुहोस्, निराश नहुनुहोस्। परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन र त्याग्नुहुने छैन, उहाँ तपाईँसँग हुनुहुन्छ। यसपछि 22 र 23 पदमा भनिएको छ, हे मेरा परमेश्वर, तपाईँको सत्यतालाई म बिना बजाएर पनि प्रशंसा गर्नेछु, सितार बजाएर म तपाईँको प्रशंसा गर्नेछु। हे इसरायलका पवित्र जन, तपाईँको स्तुति गाउँदा मेरो ओठ र तपाईँले छुटाउनु भएको मेरो प्राण ज्यादै रमाउनेछ। मित्र, जब तपाईँ वृद्ध हुँदै जानुहुन्छ, हाम्रा कष्टहरू दरदरको बारेमा कुरा नगरौं, बरु प्रभुमा आनन्द र हर्ष हुनुहोस् र उहाँको स्तुति प्रशंसा गाउनुहोस्। अनि 24 पदमा भनिएको छ, मेरो जिब्रोले तपाईँको धार्मिकताको विषयमा दिनभरि कुरा गर्नेछ, किनकि मेरो हानि गर्ने खोज्नेहरू शर्माएर अन्ध्यारो मुख लाएका छन्। मित्र, यहाँ यो विशेष गरेर वृद्ध मानिसको निम्ति अति नै सुन्दर भजन हो। त्यसपछि भजन 72 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ राजा र राज्य आइरहेको छ। यो भजनलाई सुलेमानको भजन भनिदछ। आलोचकहरू भन्छन् कि यो भजन सुलेमानले लेखे, तर म यो विश्वास गर्दिन, किनभने निष्कर्षको पदले यो भन्छ, सुन्नुहोला, यसीको छोरा दाउदका प्रार्थनाहरू समाप्त भयो। मलाई लाग्छ यो दाउदको भजन हो जुन उसको छोरा सुलेमानको लागि उसले लेखेथे। यो भजनले त्यो खण्डलाई अन्त गर्दछ जुनलाई हामी भजनहरूको प्रस्थान खण्डको भन्दछौं। प्रस्थानको पुस्तक पवित्र वासस्थानमा परमेश्वरको महिमाले भरिएको तथ्यको उल्लेख गर्दै अन्त हुँदछ, र यो अगमबाडिक भजन हो जुन मसीह स्वयं आउनुहुनेछ र पृथ्वीमा आफ्नो महिमित राज्यको स्थापित गर्नुहुनेछ। यो कुराको ध्यान दिउ कि उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ। भजन संग्रह 72 अध्याय 1 र 2 पदमा भनिएको छ, राजालाई तपाईँको न्यायको वचन दिनुहोस् हे परमेश्वर, र राजकुमारलाई चाहिँ तपाईँको धार्मिकता। उसले तपाईँको प्रजालाई धार्मिकतामा र तपाईँका गरीब जनहरूलाई न्यायसता इन्साफ गरून्। मित्र, साथै पद 7 हेरौं, यहाँ यस प्रकार लेखिएको छ, उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ र जुन रहन्जेल प्रशस्त शान्ति रहनेछ। मित्र, कुनै दिन प्रभु येशूले धार्मिकतामा शासन गर्नुहुनेछ। यो भजनले उहाँको महिमित राज्यको वर्णन गर्दछ। अनि पद 17 देखि 19 भनिएको छ, 72 अध्यायकै 17 देखि 19, उसको नाउँ सदा रहिरहनेछ, उसको कीर्ति सूर्य झैं निरन्तर रहनेछ, र मानिसहरू उसमा आशीर्वादी हुनेछन्, सारा जातिहरूले उसलाई आशीर्वादी भन्नेछन्। परमप्रभु इसरायलका परमेश्वर धन्यका हुन्, उहाँले मात्र उदेको काम गर्नुहुन्छ, उहाँको पराक्रमी नाउँ सदा सर्वदै धन्यको होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन, आमेन। यो स्पष्ट छ कि परमेश्वरले दाउदलाई राज्यको र ख्रीष्टको शासनको महान यो दर्शनको दिनुभयो। त्यस बेला सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरिनेछ। यसकै लागि दाउदले पद 20 प्रार्थना गरेथे। दाउद भन्छन्, मेरा प्रार्थनाहरू समाप्त भए। जुन कुराको दाउदले प्रार्थना गरे त्यसको साकार गरिनेछ।
1: आजको अध्ययनले हामी सबैको हृदयलाई चाहिँ गहिरो रूपमा छोएको छ। विशेष गरी दाउदले आफ्नो पीड़ाको बीचमा पनि परमेश्वरलाई पुकारेको कुरा, यो कस्तो विश्वास र भरोसाको एउटा उदाहरण चाहिँ यहाँनिर हामीले पाउँदछौ।
2: हो नि त भाइ, धेरै पटक हामी दुःख आउँदा निराश हुन्छौं, गुनासो गर्छौ वा परमेश्वरबाट टाढा जान्छौं, तर दाउदले हामीलाई एउटा फरक बाटो देखाउनुहुन्छ, पीड़ाको बीचमा परमेश्वरतर्फ दौड़ने बाटो।
1: तै मलाई लाग्छ परमेश्वरले हाम्रो पूर्णता होइन, हाम्रो इमान्दार हृदय चाहिँ खोज्नुहुन्छ। जब हामी आफ्ना आँसु र कमजोरीहरू उहाँको सामु राख्छौ, उहाँले हामीलाई बल दिनुहुन्छ।
2: एकदमै सही कुरा भाइ। र आज भजन संग्रह 71 हामीलाई जीवनको अन्तिम समयसम्म पनि परमेश्वर प्रति विश्वास योग्य रहन सिकाउँछ। संसारमा अन्याय देखिए तापनि अन्तिम विजय धार्मिक राजाको हुनेछ जो ख्रिष्ट हुनुहुन्छ।
1: हजुर साँच्चै दाइ, त्यसैले हाम्रो आशा मानिसहरूमा होइन परमेश्वरमा हुनुपर्छ। उहाँको न्याय ढिलो जस्तो देखिए पनि कहिले असफल पनि हुँदैन।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई जाँचौं। के हामी पीड़ामा पर्दा परमेश्वरलाई खोज्छौं? के हामी उहाँमाथि अझै भरोसा गरिरहेका छौं? के हाम्रो आशा संसारको अस्थायी कुराहरूमा छ कि परमेश्वरमा?
1: साँच्चै नै, र यदि तपाईँ आज थाक्नु भएको छ, निराश हुनुहुन्छ, वा तपाईँको प्रार्थनाको उत्तर आउन ढिलो भएको जस्तो लागिरहेको छ भने हार नमान्नुहोस्। परमेश्वरले तपाईँको पुकार सुन्नु भएको छ।
2: हो, उहाँले दाउदलाई छोड्नु भएन। उहाँले आफ्ना जनहरूलाई कहिले त्याग्नुहुन्न। उहाँ आज पनि उद्धार गर्नुहुन्छ, पुनर्स्थापना गर्नुहुन्छ र नयाँ आशा दिनुहुन्छ। उहाँ आफ्नो प्रतिज्ञालाई कहिले पनि भुल्नुहुन्न। त्यसैले आउनुहोस्, हामी आफ्नो पीड़ा, चिन्ता र भविष्य सबै परमेश्वरको हातमा सुम्पौं र विश्वासका साथ उहाँको राज्यमा अघि बढौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 97.

ये तपाईहरुको मन चाहिँ आउनुहुन्छ आफिस तमाम

0: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
0: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
13: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: Chimpanzee.

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने
0: यसपालि टाढिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन
1: सक्दिनँ
0: किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम गर्छु।

0: हेलो विक्रम,
1: हेर्नुहोस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग
2: कुरा गर्नु थियो कि
1: तपाईँको छाया पनि हेर्न चाहन्थे। उसले माया गर्नुहुन्छ भने

0: बिहानदेखि साँझ दुनियाँ केटाहरूसँग चोक चोकमा बसेर मुख छोड्छ हिँड्दाखेरि मेरो नसै तर यो बच्चाको अगाडि आएर तेरो थुत्रो देखाउन लाज लागेन।
1: थुक्क कुकुर, बिहान उठेदेखि बेलुकासम्म कुकुरको मुख घिचेर हिँडेको छ, अझ घरमा आएर हल्ला गर्दछ। यो मेरो मात्रै बच्चा हो, तेरो होइन। तँलाई मतलब छैन नि, मलाई पनि छैन।
0: बढी बच्चा
1: तँ जस्तो जडियासँग मलाई बस्नु छैन।

0: El Ambu Break Time.
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउँछ है. ए ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी.
3: लो दिन्छ. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त. यता यो ठुलो रुखको फेदमा बसौ.
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: नमस्ते डाक्टर साहब.
2: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: एलएमबी एफएम.

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। राजोपा सिन्धुपाल शुक्ले बल्ल पायो नेतृत्व, सभापतिमा माया गुरूङ निर्वाचित। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानवाधिकार आयोगको निर्देशन। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरण शुरू, अहिलेसम्म 70% वास्तविक सुकुम्बासी। नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्ने। थाइल्याण्डमा 14 वर्षीय बालकले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु, विद्यालय छाड्नेको लड्को। र एसियड तयारीलाई नेपाली बक्सिङ टोली भारतमा जाँदै। लम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकले जिल्ला सभापतिमा माया गुरूङ निर्वाचित भएका छन्। सभापतिका लागि 5 जना प्रतिस्पर्धा भएकोमा गुरूङ निर्वाचित भएको छ। हिजो भएको निर्वाचनमा 149 मत प्राप्त गर्दै

बहादुर खड्का निर्वाचित भएको छ। सचिवमा हमालको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएका छन् र सहसचिवमा भने खड्का 135 मतसहित निर्वाचित हुँदा दोर्जे तामाङ 97 मत मात्र प्राप्त गरेको छ। सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति भएका थिए। राष्ट्रपाको यसअघिको अधिवेशन विवादका कारण अन्तिम समयमा स्थगित हुन पुगेपछि हिज पुनः भएको हो। अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अनरनीको राजमार्ग कोदारीस्थित इको क्षेत्र सड़क भाँसिएपछि तीन सात यता तातोपानी नाका ठप्प भएको छ। नेपाल चीनबीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका 2 स्थित कोदारी क्षेत्रको सड़क खण्ड साउन 1 गते आएको पहिरोले सड़क भाँसिएपछि सड़क सञ्जाल टुटेको हो। सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको छ। वर्षेनी अर्ब रूपियाँ राजस्व संकलन हुने तातोपानी भन्सार अन्तर्गत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र होइन चीनतर्फको गोदाम र सड़कमा रोकिएका माल वस्तु पनि नेपाल भित्रिन सकिएको छैन। 1200 तातोपानी सड़कको 26 किलोमिटर सड़क खण्डमा विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध भए पनि प्रभावकारी रूपमा मर्मत हुन सकिएको छैन। साउन 1 को सामान्य वर्षातले नै इको भासिएको थियो र त्यसपछि नियमित रूपमा वर्षात हुन थालेपछि 1200 लिपिङको 26 किलोमिटरको सड़क खण्ड जताततै भासिने र भत्किने हुन थालिएको छ, जसले गर्दा तातोपानी नाका पुग्ने सड़क खण्डहरू दर्जनौं ठाउँमा अवरूद्ध हुँदै आएका छन्। दोलखाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा 1 करोड़ बढ़ी भेटी संकलन भएको छ। कालिन्चोक भगवती मन्दिरमा 10 महिनाको अवधिमा 1,16,00,000 भेटी संकलन भएको छ। गत असोजदेखि असार मसान्तसम्मको अवधिमा सो बराबरको भेटी संकलन भएको कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको छ। कालिन्चोक मन्दिरमा एकै महिनामा 18,00,000 भन्दा बढ़ी भेटी संकलन भएको छ र गत कार्तिकमा 18,66,355 रूपियाँ भेटी संकलन भएको थियो। कालिन्चोक मन्दिरमा भेटी बाहेक सुन चाँदीका गरगहन पनि संकलन भएको छ। समितिका अध्यक्षका अनुसार 11 थान सुन तिलरी र 12 तोला चाँदी संकलन भएको छ र त्यसमा एउटा तिलरी 1,00,000 भन्दा बढ़ी मूल्यको रहेको पनि जानकारी गराएका छन्। खबरमा अब राष्ट्रिय खबर। सरकारका काम कार्यवाहीलाई लिएर चौतर्फी रूपमा आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य कायम राख्न आग्रह गर्नुभएको छ। हिजो मध्यराती सामाजिक सञ्जालमा लेख्नुहुँदै नागरिकहरूलाई नातिर र गलत बाटोमा कुनै पनि हालतमा नलाग्न आग्रह गर्नुभएको छ र पछिल्लो समय सामाजिक सञ्जालदेखि सर्वसाधारणको दैनिकीसम्म सरकारको कार्य सम्पादनप्रति तीव्र असन्तोष प्रकट भइरहेको छ। विशेष गरी एलपी ग्यास राहदानी पासपोर्ट तथा अस्पतालमा सेवा लिन नागरिकले घण्टौ लाइन बस्नुपर्ने बाध्यता कायमै छ। सरकारले सबै सरकारी कागजात र सेवा नागरिक घर घरमा पुर्याउने दावी गरे पनि व्यवहारमा सेवाग्राहीले शास्ति व्यहोर्नु परेको छ र मुख्य सिजनमा नै किसानले यूरिया मल नपाउने, शेयर बजारमा निरन्तर गिरावट आउने, तर्क सवारी लाइसेन्स प्रणालीमा समस्या देखिने जस्ता समस्याले जनजीवन पनि प्रभावित बनेको छ र यसै गरी चौतर्फी दबाव र जनगुनासो बढ़िरहेको बेला प्रधानमन्त्री शाहले मध्यराती सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ। हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन 29 र 31 गते हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ र राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर सुशंक कोइरालाले देउब साउन 26 गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने पनि बताएका छन्। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता र उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिनुभएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियालाई पारदर्शी, जवाबदेही र उपभोक्तालाई सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता डाक्टर टिकराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई
कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अति आवश्यकीय वस्तुको आपूर्तिको व्यवस्थालाई मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई

निर्देशन दिएका छन्। भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित परिवारको प्रमाणीकरण गर्दा करिब 70% वास्तविक सुकुम्बासी रहेको फेला परेको छ। समितिले विभिन्न होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासी परिवारका सदस्यको नाममा जग्गा जमिन छ कि छैन भनी खोजी कार्य शुरू गरिएको थियो र अहिलेसम्म 160 परिवारको विवरण हेर्दा करिब 70% वास्तविक सुकुम्बासी प्रमाणित भएको छ। त्यसमध्ये 190 परिवारको नाममा नेपालभित्र कहीँ पनि जग्गा जमिन नभेटिएको समितिका प्रवक्ता अमीर प्रसाद नेउपानीले जानकारी गराएका छन्। खबरमा अब खेल विदेशको खबर। विदेशको खबरमा थाइल्याण्डको एक विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको ज्यान गएको छ। राजधानी बैंकमा पर्ने डेभिसन विद्यालयमा भएको भीषण गोलीकाण्डमा 8 जनाको मृत्यु र 15 जना घाइते भएका छन् र उक्त घटनापछि यति बेला विद्यालय छोड्नेको विद्यार्थीहरूको लड़को पनि बढ़दो रूपमा भएको छ र यी घटनाको अवस्था गम्भीर रहेको पनि जनाएको छ। प्रहरीको अनुसार गोली चलाउने व्यक्ति विद्यालयकै कक्षा 9 अध्ययनरत 14 वर्षीय विद्यार्थी थिए। उनले विद्यालय पुग्न अगाडि नै आफ्नै घरमा हजुरबुबा र आमाको पनि हत्या गरेको बताएको छ। खबरमा अब खेल खबरमा बक्सिङ विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको असम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार प्रस्थान गर्दैछ। जापानको आईसी नागयोमा असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले नेपालको चुनौती गर्नेछ र पुरूष 55 केजी मुनि चन्द्र बहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दानबहादुर दर्लामी र 90 केजी मुनि रवि नेपालले प्रतिस्पर्धा गर्नेछ। महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, त्यसै गरी 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। राजसभा सिन्धुपाल्चोकको सभापतिमा माया गुरूङ निर्वाचित। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरण शुरू। अहिलेसम्म 70% वास्तविक सुकुम्बासी। कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउबाले सम्बोधन गर्ने। थाइल्याण्डमा 14 वर्षीय बालकले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु र एसियड तयारीलाई नेपाली बक्सिङ टोली नेपाल भारत जाँदै। बिहान 9 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254। हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।

0: सरकारको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे। कक्षा सञ्चालन 2083/1। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 9841-4349-72, 9852-00-642।
3: This is your radio. This is LMFM 89.6 MHz. 89.

Helembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: असिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
0: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
2: FM 89.6 MHz. 89.6 MHz.

0: चेली बुढा
1: त्यसो भए नखेल त चेलीसँग
0: नखेल्ने भए नखेल्ने यत्रै छ कि
1: ल म पनि उठे
0: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
1: होइन ए चेस खेलेर को ठुलो मान्छे भएको छ र
0: त्यो त छैन बम आखाउ
1: बम आखा
0: सेम तामा बेलारी क्लाङबारी खाऊ
1: तागाई तागाई ना आखलाङ

0: छाडेर बाइक से छामी चाल्दलो त्यो खप्पर मि काट नौ म
1: खट्टारो बाइक
0: फेरि नुङजी खप्पर स्टार्ट आदनी
1: लोद्रे
2: चियाको थरी चियाको अगाडि जङ्गादै उर्खा मुजा
0: जे बच्छ मेलम फेन बस्न गए
1: है
0: अनि
1: इसार लो
0: हाल सुगर ड्याडी चु

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849213727
5: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर
1: कन्ट्याक्ट नम्बर 9841924274 LMB FM

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: 89.6 megahertz.
1: 89.6 megahertz.
0: Megahertz.
2: म घरको कान्छो छोरो, तिमी माई त कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। म रुखमा चढाउला, तिमी घाँस मिलाउली, म मल खनौला, तिमी डोको भरौली, मै मेला जाउला, तिमी खाजा ल्याउली, मेरो मैलो कपडा पूजा साबुनले धौली, म कमाइ ल्याउला, तिमी जतन गरौली, म ढिला आउला, तिमी बाटो हेरौली। एकान्छी जान्छौ र मेरो घरमा, एकान्छी यो जीवन अब तिम्रै भरमा।

0: wait just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342-011-62-04-42 98-41-43-49-72 98-512-00-642 मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै सम्पर्क नम्बर 98-42-40-20-54।
3: चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-0-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: This is your radio. This is LMFM 89.6 MHz. 89.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम टक टू हेलम्बु लिएर शनिबारको बसाईमा तपाईँहरूको माझमा यति बेला उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। आज पनि हामी यो दिउँसोको समयमा आइसकेका छौं। हरेक दिन हामी तपाईँहरूको माझमा हरेक प्रस्तुति होइन हरेक दिन हरेक भनौँ न हरेक मिठासका साथमा चाहिँ हामी आउने गर्दछौँ होइन। सो शनिबार चाहिँ हामी प्रत्येक शनिबार चाहिँ तपाईँहरूसँग साथी बनाउने गर्दछौँ होइन। अब सदा चाहिँ जहिले पनि आइसिङजी आउनुहुन्थ्यो होइन। सो प्रायः जस्तो शनिबार चाहिँ तपाईँहरूको आवाजमा म आउने गरेको हुन्छु होइन। हरेक दिन हरेक प्रस्तुति अनि विभिन्न मिठासका साथमा तपाईँहरूको माझमा हामी कार्यक्रम लिएर आउने गर्दछौं। तपाईँहरूकै रोजाइका गीत संगीतहरू नै बजाउने गर्दछौं अनि अब कहिले तपाईँका रोजाइका गीत संगीतहरू बजाउँछौं, कहिले हामी होइन तपाईँहरूकै म्यासेज पढेर तपाईँका रोजाइका गीत संगीतहरू बजाउँछौं होइन। हरेक दिन छुट्टा छुट्टै प्रस्तुतिको साथमा चाहिँ हामी आउने गर्दछौं होइन। त्यसै गरेर विशेष चाहिँ शनिबारको दिन चाहिँ हामी साथी नै बनाउने गर्दछौं, फ्रेन्डसिप गर्ने गर्दछौं होइन। जति पनि मित्र पारखी साथीहरू हुनुहुन्छ, हामीलाई कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ होइन, तपाईँले चाहिँ यो बसाईमा चाहिँ फोन गरेर होइन साथी बनाउनका लागि आउन सक्नुहुनेछ। विशेष चाहिँ जति पनि मित्र पारखी साथीहरू हुनुहुन्छ, नयाँ नयाँ साथीहरू बनाउन मनपर्छ, एकदमै नयाँ नयाँ साथीहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ तपाईँले यो बसाईमा चाहिँ हामीलाई फोन गरेर साथी बनाउन सक्नुहुनेछ होइन। त्यसै गरेर तपाईँले हामीलाई www.helambaefm.com.np लगइन गरेर पनि तपाईँले विश्वभर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर हाम्रो पात्र एप्स सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले चाहिँ हामीलाई एकदमै विश्वभर रहेर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू भनेर अवगत पनि गर्न चाहन्छु। यो दिउँसोको समय छ, पक्कै पनि शनिबारको दिन बिदाको दिन पनि होइन। तपाईँहरू घर घराइसी काम धन्दामै मस्त व्यस्त हुनुहुन्छ, विशेष त बर्खायामको समय छ होइन, त्यसले गर्दाखेरि खेती किसानी कामतिर मस्त व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू, कतिपय साथीहरू अन्य काम धन्दामा हुनुहुन्छ होला, कतिपय साथीहरू यात्रातिर हुनुहुन्छ होला, कतिपय साथीहरू विभिन्न कामकाजले बाहिरतिर हुनुहुन्छ होला। एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि हामीलाई पनि एकदमै माया गरेर तपाईँहरूले सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। बर्खाको समय छ, एकदमै पानी परिरहेको छ, एकदमै आफ्नो केयर गर्नुहोला, एकदम सुरक्षा

बीचमा रहेर तपाईँहरूकै माझमा रहेर भलाकुसारी गरेर चाहिँ हामी व्यतीत गर्ने गर्दछौ होइन। विशेष चाहिँ यो कार्यक्रम फोन इन कार्यक्रम भएको कारणले चाहिँ कार्यक्रममा तपाईँले फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर चाहिँ तपाईँले साथी बनाउन सक्नुहुनेछ। विगत केही समयदेखि हामीले चाहिँ तपाईँहरूका लागि ल्यान्डलाइन नम्बर हामीले बन्द गरेका छौँ होइन, केही प्रब्लमको कारणले ल्यान्डलाइन नम्बर चाहिँ हामीले बन्द गरेका छौँ। जति पनि साथीहरू हुनुहुन्छ, जति पनि सुनेर बसिराख्नु भएको साथीहरू हुनुहुन्छ, यदि अब तपाईँलाई साथी बनाउन मन छ भनेदेखि तपाईँले हामीले छोडेको कन्ट्याक्ट नम्बरद्वारा फोन गरेर तपाईँले साथी बनाउनका लागि आउन सक्नुहुनेछ। अनि जति पनि अब साथी बनाउने इच्छुक तपाईँका साथीहरू हुनुहुन्छ भने पनि तपाईँले चाहिँ जुन एउटा साथी बनाउने माध्यम चाहिँ तपाईँले सेयर गरेर पनि साथी दिन सक्नुहुनेछ है साथीहरू पनि भनेर भन्छु होइन। त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले हामीले सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ भने पनि यदि तपाईँ साथी बनाउन चाहनुहुन्छ भने पनि नम्बर टिपेर कल गर्नुहोला। यदि होइन भने पनि कमेन्ट बक्समा आफ्ना नाम ठेगाना होइन पूरा परिचय खुल्ने तपाईँले चाहिँ आफ्ना नाम ठेगानाहरू लेखेर छोड्नुहोला अनि साथी बनाउने एउटा माध्यम पनि तपाईँले चाहिँ छोड्नुहोला। के माध्यमद्वारा तपाईँ चाहिँ साथी बनाउन चाहनुहुन्छ तपाईँका कमेन्टहरूलाई पनि मैले अनएयर गर्नेछु है त्यो साथीहरू। त्यसै गरेर 011-26-282 चाहिँ बन्द छ है, 97-48-26-65-79, 97-48-26-65-79 चाहिँ यहाँका लागि हामीले एकदमै खुला गरेका नम्बर। सो नम्बर हुँदै तपाईँ साथी बनाउनका लागि चाहिँ यो व्यवसायमा आउन सक्नुहुनेछ। एकदमै फोन डायल गरेर फटाफट होइन एकदमै तपाईँलाई कस्तो साथी बनाउन मनपर्छ, कस्तो साथीको खोजीमा हुनुहुन्छ होइन, तपाईँले आफ्ना रुचिहरू पनि सेयर गर्न सक्नुहुनेछ। अनि हाम्रो कार्यक्रमको उद्देश्य भनेको कुनै होइन एक आपसमा तपाईँहरूले चाहिँ चाहेको सोचेको असल साथी पाउनु हो हाम्रो उद्देश्य भनेको चाहिँ। अनि कतिपय साथीहरूले अब असल साथी पाइसक्नु पनि भयो होला होइन, अब हामीले जानकारी पाएसम्म चाहिँ कतिपय साथीहरूले असल साथी पाउनु भएर पनि होइन यति बेला असल जिन्दगी पनि जिइराख्नु भएको छ होइन, हामीले थाहा पाए अनुसार होइन तपाईँहरूको साथीको एउटा माध्यम साथी बन्दै जाँदा भोलि साथीको मित्रता गाढा हुँदै जाँदा होइन तपाईँहरूको सम्बन्ध जोडिन पनि त सक्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एकदमै एक अर्कामा चाहिँ एकदमै होइन निष्पक्ष रूपमा एकदम सकारात्मक सोच राखेर साथीको नातालाई प्रगाढ बनाउनु होला पनि भनेर म चाहिँ यहाँलाई निवेदन पनि गर्न चाहन्छु होइन। त्यसको लागि 97-48-26-65-79 हामीले एकदमै नम्बर खुला गरेका छौँ है साथीहरू। सो नम्बर हुँदै तपाईँ असल साथी बनाउनका लागि यो व्यवसायमा फोन डायल गरेर आउन सक्नुहुनेछ साथीहरू, आउँदै गर्नुहोला पनि भन्छु। सामाजिक सञ्जाल मार्फत हामीलाई सुनिराख्नु भएको छ भने पनि यदि तपाईँले पनि कार्यक्रममा फोन लगाउँदै हुनुहुन्छ अनि लागिरहेको छैन भनेदेखि पनि तपाईँले कमेन्ट बक्समा चाहिँ तपाईँको होइन आफ्नो पूरा परिचय लेखेर छोड्नुहोला, तपाईँका रुचिहरू पनि लेखेर छोड्नुहोला होइन, तपाईँका कमेन्टहरूलाई पनि हामीले चाहिँ एकदमै अनएयर गर्नेछौँ, तपाईँका कमेन्टहरू पनि हामीले लिनेछौँ होइन। कार्यक्रममा सकेसम्म फोन लगाउनुहोस्, लागेन भने पनि कमेन्ट बक्सतिर कमेन्ट गर्नुहोला, म्यासेज पनि गर्न सक्नुहुनेछ है त साथीहरू। नम्बर त्यही हो 97-48-26-65-79, यहाँका लागि हामीले नम्बर खुला गरिसकेका छौँ। सो नम्बर हुँदै तपाईँ चाहिँ कार्यक्रममा साथी बनाउनका लागि आउँदै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले राख्यौं एकदमै मिठो गीत होइन। सो गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। टक टू एलम्बु सिन्धुपाल्चोक चौतराबाट यति बेला सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत तपाईँले विभिन्न होइन स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। यो बसाइमा चाहिँ हामी होइन शनिबारको बसाइमा चाहिँ हामी तपाईँहरूको फोन कलहरू लिन्छौं अनि नयाँ नयाँ साथीहरू बनाउँछौ, नयाँ नयाँ साथीहरूसँग होइन सो भलाकुसारी गर्नेछौ। यसै क्रममा यति बेला फोन लाइनमा साथी हुनुहुन्थ्यो तर फोन भने चाहिँ डिस्कनेक्ट भएको छ। 97 48 26 65 89 यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ। कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्कार। हेलो नमस्ते हजुर। नमस्ते। हेलो नमस्ते। हजुर साथीले कार्यक्रममा फोन लगाउनु भएर सो उहाँको चाहिँ फोन डिस्कनेक्ट भएको छ है होइन। सो एकदमै फोन उठाएर होल्डमा राखिराख्नु भएको थियो नबोलिकन। त्यसो नगर्नु होला, कार्यक्रममा फोन लागेपछि बोल्नु होला साथीहरू भन्छु। बल्ल बल्ल तपाईँहरूको कार्यक्रममा फोन लागिरहेको हुन्छ अनि फोन उठाएर तपाईँहरू चुपचाप लागेर बसिदिनुहुन्छ, त्यसो गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ। अनि मिसकल हान्ने काम नगर्नु होला है साथीहरू, मिसकल चाहिँ तपाईँ पटक्कै नहान्नुहोस् होइन। तपाईँको कार्यक्रममा फोन लाग्छ लगाउनुहोस्, लागिसकेपछि बोल्नुहोस् होइन, मिसकल हान्ने काम चाहिँ नगर्नु होला भन्छु। 97 48 26 65 89 तपाईँहरूका लागि साथी बनाउनका लागि आउनुपर्ने नम्बर हामीले एकदमै खुला गरिसकेका छौं, आउँदै गर्नु होला भन्छु होइन। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर यदि तपाईँले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होइन अब हेर्दै हुनुहुन्छ भने पनि कमेन्ट बक्समा पनि तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। साथी बनाउने चाहिँ आफ्नो माध्यमहरू छोड्न सक्नुहुनेछ। त्यसो भन्दै गर्दा यति बेला साथी फोन लाइनमा हुनुहुन्छ भन्दै थियो तर एकदमै मिसकल हान्ने काम मात्रै ज्यादा भइरहेछ है, त्यस्तो चाहिँ नगर्नु होला साथी भन्छु। एकदमै तपाईँलाई चाहिँ मेरो तर्फबाट होइन एकदमै हम्बल रिक्वेस्ट पनि हो, एउटै नम्बरबाट तपाईँ मिसकल हाने नै नगर्नु होला। कार्यक्रममा फोन लागेपछि फोन रिसिभ गर्नुहोला भन्छु होइन, रिसिभ गरेपछि बोल्नु होला होइन। सो यति बेला मैले कमेन्ट लिइहालेँ, यसो लेख्नु भएको छ साथी हुनुहुन्छ है। सो कमेन्ट लिन खोज्दै थिएँ तर फेरि साथीको फोन कल आएको छ, फोन कल लिन्छु। नमस्कार हजुर। हजुर त्यसै गरी जसमान तामाङ वाइवा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ काभ्रे प्लान्टोक भन्नुभएको छ अनि उहाँले चाहिँ यदि अब जसमान जीसँग चाहिँ साथी बन्न चाहनुहुन्छ भने चाहिँ उहाँले आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। 97 46 27 44 96 बाटो हुँदै तपाईँले उहाँसँग चाहिँ साथी बन्न सक्नुहुनेछ है। सो एउटा साथी बन्ने उहाँले चाहिँ आफ्नो माध्यम छोड्नु भएको छ, असल साथी तपाईँले बनाउन सक्नुहुनेछ, उहाँसँग बन्न सक्नुहुनेछ है। सो त्यसै गरी यति बेला भने फोन लाइनमा साथी हुनुहुन्न है, सो एकदमै मिसकल हान्ने काम मात्रै भइरहेको छ है। गीत राख्छौ यहाँको माझमा, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

3 करोड़ रूपियाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ भने चालू आर्थिक वर्षमा 30 करोड़को रूपियाँको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ भने सामाजिक सञ्जालमा उक्त कुराहरूलाई उल्लेख गरिएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासंघ अध्यक्ष ओम बहादुर घर्ती मगरको नेतृत्वमा साउन 23 गते आज सम्पन्न सम्मेलनले 23 बुधे काठमाडौँमा घोषणा पत्र 2083 सर्वसम्मतिले पारित गरिएको छ। नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको यस महासंघले पार्टीको राजनीतिक आदर्श मूलमूल्य र मान्यता अनुसार राष्ट्रियता लोकतान्त्रिक गणतन्त्र र समाजवादलाई आत्मसात गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएको जनजाति क्षेत्र र लिंगलाई राज्य संचालनको मूलधारमा समाहित गर्न जोड़ दिएको छ। घोषणा पत्रमा नेपाली कांग्रेसको राष्ट्रिय निर्माण र आधुनिक नेपाल राज्य निर्माणमा आदिवासी जनजाति योद्धाहरूले पुर्याएको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च आधार सद्भाव व्यक्त गरिएको छ। महासंघले संविधानमा भएका तर कार्यान्वयनमा नभएका मुद्दाहरूलाई सम्बोधन गर्न माग गरेको छ। संविधानको धारा 7 को उपधारा 2 बमोजिम प्रदेशमा बहुसंख्यक जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्ने व्यवस्था अझै पनि प्रदेशहरूले कार्यान्वयन नगरेको भन्दै यसलाई शीघ्र लागू

छन्। जनता समाजवादी पार्टी जसपा नेपाल सहित आठ दलले संयुक्त रूपमा अग्रगामी मोर्चाको घोषणा गरिएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीचमा जनता समाजवादी पार्टी जसपा नेपालका जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुमत बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरिएको हो। उनीहरूले संविधान संशोधन, संघीयताको सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएको छ र सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरचनाप्रति प्रतिबद्धता, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकबद्धता गर्दै राष्ट्रियता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनु भएको हो। पछाडि परेका वर्ग र समुदायलाई उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गरी मोर्चाको उद्देश्य रहेको पनि बताएको छ। सीमान्तकृत समुदायको राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने भन्दै वहाँले प्रतिष्ठित पारदर्शी, जवाबदेही र भ्रष्टाचार मुक्त शासन प्रणालीका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य, सम्मानजनक रोजगारीलाई राष्ट्रिय प्राथमिकतामा राखिने पनि बताएका छन्। साढे दुई दशकदेखि बन्द रहेको अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियालले जानकारी दिनुभएको छ। उहाँको अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेको छ। परियारले आफ्नो फेसबुकमा कपड़ा बुन्ने, तान बुन्ने भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटाखट आवाज सुनिन थालेको पनि उल्लेख गरिएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2065 सालदेखि बन्द भएको थियो र गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरिएपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मर्मत कार्य अगाडि बढ़ाएको छ। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,00,000 रूपियाँको लागत लाग्ने अनुमान गरिएको छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना र सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै पदपूर्ति हुने विश्वास लिएका छन्। खाना पकाउने एलपी ग्यासको सिलिण्डर प्रति 7,000 रूपियाँमा बिक्री गरिएको कालो बजारी गरिएको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सागु नारायण नगरपालिका वडा नम्बर 2 दुवाकोट बारूद खाना चोकमा भाडामा बस्ने 57 वर्षीय तुलसीराम रहेका छन्। उनले सोही स्थानमा तयतमा किराना पसल सञ्चालन गर्दै आएका थिए र जिल्ला प्रहरी कार्यालय भक्तपुरको अनुसार तयनाले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँको दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्राप्त भएको थियो र सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पसलमा चेक जाँच गर्ने र अनुगमन गर्दा 3 थान सिलिण्डर फेला पारेको थियो। उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा आज एउटा निजी बस सड़कबाट चिप्लिएर दुर्घटना हुँदा 8 जनाको मृत्यु हुनका साथै अन्य 10 भन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा हिमाचल प्रदेशको राजधानी सिम्मालाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको जनाएको छ। यात्रुवाहक बस दुर्घटनाको समयमा 18 जना सवार रहेको छ। दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको पनि जनाएको छ। यसैबीचमा हिमाचल प्रदेशमा भारी वर्षाका कारण 1,185 वटा सड़क बन्द भएको जनाएको छ र राज्य आपतकालीन सञ्चालन केन्द्रको अनुसार 30 मा मनसून शुरू भएदेखि हिमाचल प्रदेशमा 143 जनाको मृत्यु भइसकेको छ। खेल खबरमा नेपाली खेलकुदमा पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै आएको कराती विधालाई आगामी विश्व एसियाली खेलकुदमा आशा गरिएको खेलका रूपमा हेरिएको छ। गत संस्करणमा ऐतिहासिक पदक जितेको र पछिल्लो समय एकपछि अर्को सफलता हासिल गरेकाले कराँतीबाट आशा गरिनु स्वाभाविक बनेको छ। 19 औं एसियाली

0: खेलकुदमा नेपालकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरु पुनः एकपटक। सिन्धुलीमा हाइस गाड़ी दुर्घटना हुँदा चारजना घाइते, दुईजनाको अवस्था गम्भीर। औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्मको सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दावी। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन 23 बुधे काठमाडौँमा घोषणा पत्र जारी। मधेस केन्द्रित दल एकजुट, 8 दलको अग्रगामी मोर्चाको घोषणा। 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौड़ा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल। उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। र विश्व एसियाली खेलकुद कुमुते र कतारतर्फ पदक जित्ने नेपालको लक्ष्य। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता, प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083/1 गतेदेखि। प्रवेश परीक्षा 2083/29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083/1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 9841-4479-72, 9852-00-642।
3: एलम्बु FM 89.6 MHz।

0: 6 megahertz.
1: रेडियो कार्यक्रम जीवन को वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तक को अध्याय 4 र 1-9 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी धर्मशास्त्रलाई यसरी पाठ गर्नेछौ। यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू मेरो आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। म इयोदिया र सन्तुखेलाई प्रभुमा एउटै मनको हौ भनेर आग्रहपूर्वक विन्ती गर्दछु। विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मदद गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्। प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको विन्ती परमेश्वरमा जाहेर हौन, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराको विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। आदरणीय श्रोता, पौलले फिलिपीको मण्डलीलाई लेख्दै गर्ने क्रममा यो खण्डमा व्यक्तिगत रूपमा उनले यसरी भन्दछन्, यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरो आनन्द र मुकुट हौ मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। पौलले यस खण्डमा आफ्नो व्यक्तिगत धारणा, व्यक्तिगत विचारलाई, आफ्नो भावनालाई यहाँ प्रकट गर्दै र आफ्नो मायालु शब्दहरू, मायाका कुराहरू र उनीहरूमा भएको विश्वास, उनीहरूमा भएको भविष्यको इनामलाई देखेर उनले यसरी सम्बोधन गर्छन् कि यसरी नै प्रभुमा स्थिर रहो। र पौलको यो भनाइलाई हामी सबैले यो पनि बुझ्न सक्छौ कि तपाईं र मेरो जीवनमा पनि यो कुराहरू एकदमै महत्वपूर्ण छ। पौलको निम्ति जसरी फिलिपीका मण्डलीहरू चाहिँ आनन्द र मुकुट हौ भनेका छन्, र यसरी नै विश्वास गर्ने प्रत्येक व्यक्तिहरू जब आत्मिक रूपमा उनीहरू परिपक्वता हुन्छन्, जब उनीहरूले आफ्नो विश्वासलाई अन्तिम घडीसम्म स्थिर राख्दछन् र उनीहरू परिपक्व भएर आफ्नो विश्वासमा लक्ष्यतर्फ बढ़िरहेको हुन्छ, त्यस्तो व्यक्तिहरूलाई देख्दा खुशी लाग्नु एकदमै स्वाभाविकै हो। एउटा अगुवाले, एउटा अभिभावकले आफ्नो छोरा छोरी, आफ्नो विद्यार्थीहरू सही तरिकाले जिएको देख्दा त्यो नै आनन्दको मुकुट हुन जान्छ, त्यो नै जीवनमा आनन्दको मुकुट हुन पुग्छ। यसरी नै पावलले पनि ती फिलिपीका मण्डलीहरूलाई मुकुट हौ भनेका छन्, आनन्दका मुकुट हौ भनेर भनेका छन्, र यसरी नै उनीहरू स्थिर रहने गर भनिकन यो आदेश पनि दिएको छ। र आज तपाईँ र मलाई पनि यो कुरा आवश्यक छ। जब हामी विश्वासमा स्थिर रहन्छौ, जब हामी प्रभुमा स्थिर रहन्छौ, त्यो कुरा नै आज यो पुस्तकको एउटा विशेष शिक्षा हो कि आफूले पाएको मुक्ति, आफूले विश्वास गरेको कुरालाई अन्तिम घडीसम्म रहिरहने, अन्तिम घडीसम्म यसलाई पक्रिरहने, स्थिर रहने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। र पावलले यो पनि भन्दछ आफ्नो व्यक्तिगत रूपमा, म इयोदिया र सन्तुकेलाई प्रभुमा एउटै मनका हौ भनेर आग्रहपूर्वक विन्ती गर्दछु। प्रभुमा एउटै मनका हौ, र धेरैचोटि मानिसहरू विभिन्न मनका हुन्छन्, विभिन्न विचारका हुन्छन्, र उनीहरूमा विभाजनका मन हुन्छन्, र यस्तो मन भयो भने परमेश्वरको राज्यमा असल हुँदैन, र पावलको निम्ति त्यो मुकुट पनि हुँदैन, आनन्दको मुकुट पनि हुँदैन। एउटा समूहमा मन विभाजन भएका व्यक्तिहरू भयो भने त्यसले आशीर्वाद ल्याउँदैन। त्यसै कारणले पनि पावलले यहाँ भन्छ एउटै मनको हौ भनेर यहाँ भनेका छन्, र विश्वासी सहकर्मीलाई पनि यो भन्छ, म तिमीलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूमा मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाघी सहकर्मीसँग परिश्रम गरेका छन्, जसको नाउँ जीवनको पुस्तकमा लेखेका छन्। र पावलले यी स्त्रीहरूलाई जो इयोदिया र सन्तुखेलाई सम्बोधन गर्दै र उनीहरूलाई सहयोग गर्नका लागि, उनीहरूलाई मदत गर्नका लागि पावलले अनुरोध पनि गरेका छन्। र फिलिपीका मण्डलीले, फिलिपीमा भएका विश्वासीहरूले यी स्त्रीहरूलाई मदत गर्नका लागि पनि पावलले यहाँ अनुरोध गरेका छन्। भनेदेखि आदरणीय श्रोताहरू, जब एउटा व्यक्तिले प्रभुको निम्ति इमानदारी साथ काम गर्छन्, प्रभुको भय मान्छ र परमेश्वरको राज्यमा उनले बलिदानिक रूपमा सेवा गर्छन् र सुसमाचारको काम गर्छन्, जसरी पावलको सुसमाचार प्रचारमा यिनीहरूले धेरै सहयोग गरेका थिए, मेहनत गरेका थिए, त्यसकारण उनीहरूको लागि वास्ता चाहिन्छ, उनीहरूको लागि सहयोग चाहिन्छ भन्ने कुरो यहाँ हामी देख्दछौ। र प्रभु यीशु ख्रीष्टको नाउँमा जब मानिसहरू प्रचार गर्छन्, प्रभुको वचन प्रचार गर्छन्, मानिसहरूलाई सत्य कुरो बताउँछन् र सत्य कुरो बताएर मानिसहरूलाई सत्यमा डोर्याउँछन्, ती व्यक्तिहरू चाहिँ सहयोग, ती व्यक्तिहरूलाई सहयोग गरिनु आवश्यक छ भन्ने कुरा हामी यहाँ देख्छौं। र आज जति पनि सुसमाचारको काममा व्यस्त भएका छन् मानिसहरू, उनीहरूको लागि प्रार्थना चाहिन्छ, उनीहरूको लागि सहयोग पनि चाहिन्छ। आर्थिक रूपमा उनीहरूलाई सहयोग गर्नु, प्रार्थनामा उनीहरूलाई सहयोग गर्नु उचित हुन्छ भन्ने कुरा पनि हामी यहाँ देख्छौं। र प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। र पौलको यो भनाईलाई ध्यान दिएर हामीले विचार गर्यौं भने, यसलाई गहिरो रूपमा बुझ्यौं भने, एउटा पीड़ामा बसेको व्यक्ति, झेलखानामा एउटा कैदमा बसेको एउटा व्यक्तिको जीवनमा आनन्द कसरी आउन सक्छ? स्वाभाविक रूपमा त आनन्द आउने कुरै होइन, त्यो त रोदन, त्यो त पीड़ा कष्ट भोगिराखेको अवस्था हो। उसको शरीरमा भनेको जस्तो खाना नहुन सक्छ, उसको लागि सुविधा छैन र पीड़ा छ भन्ने कुरा पनि बुझ्न सकिन्छ। यस्तो अवस्थामा पनि पावलले घरिघरि यहाँनिर भन्छ, प्रभुमा सधैँ आनन्द गर। यो आनन्द गर भनेको चाहिँ परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू, यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले चाहिँ यीशुबाट नै त्यो आनन्दको मुहान अथवा आनन्दको मूल फुटेर आउँछ। बाहिर हामीलाई कष्ट भए पनि, हामीलाई दुःख कष्ट पीड़ा भए पनि, त्यो यीशु अथवा यीशु ख्रिस्टसँग जोडिएको, ख्रिस्टलाई प्राप्त गरेको व्यक्तिको जीवनमा चाहिँ आनन्द हुन्छ। किनभने प्रेम, आनन्द, शान्ति प्रभु यीशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको जीवनमा प्राप्त गर्न सकिन्छ। त्यसैले पनि पावलले यो भन्नुको अर्थ चाहिँ, प्रभु यीशु ख्रिस्टलाई प्राप्त गर्ने व्यक्ति, यीशुलाई विश्वास गर्ने व्यक्ति, यीशुको अनुसरण गर्ने व्यक्तिहरूमा यो आनन्द हुन्छ। जसरी पावलले दुःख कष्टहरू आउँदा पनि यीशुको पाइला पाइलामा टेकेर जाँदा त्यो आनन्द उसले अनुभव गरिरहेको छ, र यो अनुभव गरिरहेकै अवस्थामा त्यहाँका मण्डलीलाई पनि यीशु ख्रिस्ट को आनन्द प्रत्येक चर्चका व्यक्तिहरूमा भइराखोस् भन्ने पावलको चाहना यहाँ हामी देख्छौ। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। सहनशीलता, सहनशीलता सजिलो छैन, सहनु सजिलो छैन, धेरै गाह्रो हुन्छ। सहनका लागि पनि प्रभु यीशु ख्रिस्टबाट सहायता प्राप्त गर्नुपर्छ। यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले सहनशीलता पनि प्राप्त गर्न सक्छ। आज धेरै मानिसहरूलाई, मानिसहरूले भन्ने गर्छन्, म सहन सक्दिन, एक सहन्छु, दुई सहन्छु, तीन सहन्छु, चार पछि म सहदिन भन्ने मानिसको आफ्नै स्वाभाविक गुणहरूलाई यसरी प्रस्तुत गरिरहेको देखिन्छ। तर जब परमेश्वरलाई विश्वास गर्छ, जब यीशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छन्, उनीहरूले चाहिँ यो कुरा प्राप्त गर्न सक्छ। त्यसै कारणले पनि प्रभु नजिकै हुनुहुन्छ भने, प्रभु साथमा हुनुहुन्छ भने सहनशीलता पनि त्यहाँ हुन्छ भन्ने कुरा हो। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हौन। र आज चिन्ता भन्ने कुरो यो संसारमा जता हेरे पनि चिन्ता र फिक्रीले भरिपूर्ण भएको संसार छ। आदरणीय श्रोता, चिन्ता नभएको व्यक्ति को हुन्छ र फिक्री नभएको व्यक्ति को हुन्छ? यो संसारमा बसुन्जेलसम्म चिन्ता फिक्रीले भरिराखेको हुन्छ। हरेक मानिसको जीवनमा चिन्ता फिक्रीले भरिराखेको हुन्छ, र उनीहरूको जीवनमा त्यसबाट विजय पाउनका लागि कुन चाहिँ उपाय अथवा कसरी उनीहरूले चिन्ताबाट मुक्त गर्न सक्छन्, फिक्रीबाट उनीहरू मुक्त हुन्छन् भन्दाखेरि, यहाँनिर बाइबल धर्मशास्त्रमा लेखेको छ, कुनै कुरामा नि चिन्तित नहौ। किन? किनभने अब चिन्ता गर्नुपर्ने ठाउँ छैन, चिन्ता गर्नुपर्ने ठाउँ छैन, बरु रमाउनु पर्ने कुरा छ। यीशु ख्रिस्टलाई विश्वास गर्ने हरेकले आनन्द पाएको हुन्छ, जीवन पाएको हुन्छ, शान्ति पाएको हुन्छ, उसले खुशी पाएको हुन्छ, उसले आनन्द जीवन पाएको हुन्छ। उसको लागि यो संसारमा रहँदा पनि अनि संसारको यात्रा सकिसकेपछि पनि उसलाई परमेश्वरले सधैँ नै साथ दिइराख्नु भएको हुन्छ र उसलाई परमेश्वरले सधैँ नै आनन्दले परिपूर्ण बनाइराखेको हुन्छ। त्यो आनन्दले उसलाई शक्ति दिइराखेको हुन्छ र त्यो आनन्द प्रभु येशु ख्रिस्टमा विश्वास गर्नेहरूले मात्र प्राप्त गर्न सक्छ। अनि चिन्ता फिक्रीबाट विजय हुनका लागि पनि येशु ख्रिस्टलाई विश्वास गर्नुपर्छ। र यहाँ यसरी लेखिएको छ कि समझैले नै नभ्याउने भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। यीशु ख्रिस्टलाई प्राप्त गर्ने व्यक्तिले आनन्द प्राप्त गर्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ। त्यसैले चिन्ता गर्नुपर्ने कुरा आउँदैन। जब मानिसको जीवनमा शान्ति आउँछ, चिन्ता हटेर जान्छ। जब एउटा व्यक्तिको जीवनमा शान्ति आउँछ, खुशी आउँछ, चिन्ता भागेर जान्छ। त्यसकारणले शान्तिको मूल येशु ख्रिस्ट हुनुहुन्छ। आज कसैले शान्ति खोजिराख्नु भएको छ भने त्यो शान्ति खोजिराख्नु भएको व्यक्तिले येशुलाई नभेटिकन, येशुलाई विश्वास नगरिकन उनीहरूले शान्तिको खोजी गरिरहेका छन् भने उनीहरूले कहिल्यै पनि शान्ति प्राप्त गर्न सक्दैन। किनभने शान्तिको मूल नै येशु हुनुहुन्छ। शान्तिको मूल नै येशु हुनुहुन्छ भने येशु कहाँ आउनु पर्यो? र यीशुबाट मात्रै शान्ति पाउने भएकोले, अनन्त त्यो शान्ति पाउने भएकोले, चिन्ता फिक्रीबाट विजय पाउनको लागि त शान्ति चाहियो नि। जब मनमा शान्ति हुन्छ तब चिन्ता फिक्री हटेर जान्छ। त्यसकारणले पनि यहाँ यो कुरा यीशु ख्रिस्टमा हरेक व्यक्तिले शान्ति पाएर चिन्ताबाट उनीहरू मुक्त हुन्छन्। र अर्को कुरा चाहिँ यहाँनिर यस्तो छ, विचार गर्ने कुरासँग सम्बन्धित छ। के विचार गर्ने? एउटा व्यक्तिले शारीरिक रूपमा आनन्दका साथ उनीहरू जिउँछन्, आत्मिक रूपमा उनीहरू शान्तिमा जिउँछन्, उनीहरू मानसिक रूपमा उनीहरू विचारशील भएर जिउँछन्, र यी सबै क्षेत्रहरूमा एउटा व्यक्तिको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। येशु ख्रिस्टले उनीहरूको जीवनमा असल कुरा गर्नुभएको छ। त्यसकारण एउटा व्यक्तिले गर्नुपर्ने जिम्मेवारी चाहिँ के छ भन्दा, यहाँ जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराहरूको विचार गर। विचार गर्दाखेरि यो हाम्रो विचार, हाम्रो मन, हाम्रो विचार चाहिँ नाना भान्तिका कुराहरूले भरिएको हुन्छ। खराब विचारहरू पनि आउन सक्छ, असल विचारहरू आउन सक्छ। यो मनमा नै, हाम्रो विचारमा नै सबै कुराहरू खेल्न थाल्छ। जे सोच्यो त्यो व्यक्ति त्यही नै हुन्छ। आफूले जे सोच्यो त्यो व्यक्ति त्यही नै हुन्छ। त्यसकारणले जब हामी असल कुराहरू सोच्छौ, जब हामी परमेश्वरको असल कुराहरू विचार गर्छौ, तब हाम्रो जीवनमा असल राम्रो कुराहरू हाम्रो जीवनमा आउँछ। र यहाँ पावलले के भन्नुहुन्छ, तिमीहरूले जुन कुरा मबाट सिक्यो त्यति मात्र होइन, ग्रहण गर्यो, सुन्यो, देख्यो, त्यही गर र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। पावलले आफैलाई यो कुरा पनि भन्न सक्यो कि मेरो अनुकरण गर्ने गर, मेरो अनुसरण गर्ने गर, मेरो देखासिकी गर्ने गर, किनभने पावलले परमेश्वरको देखासिकी गरेका छन्। र उनले यो गर्नु नै, अब उनले के भन्छ भन्दाखेरि, जसरी उनले ख्रिस्ट येशूको अनुसरण गरे, ख्रिस्ट येशूको पाइला पाइलामा टेकेर हिँडे, र पावलले भन्दैछन् मेरो अनुकरण गर, र यो अन्तिममा पनि उहाँले भन्नुहुन्छ मबाट जे सिक्यो, मबाट जे कुरा ग्रहण गर्यो, सुन्यो, देख्यो, त्यही गर भने चाहिँ पावलको अनुसरण गर भनेर यहाँनिर बताइएको छ, जसरी पावलले ख्रिस्टको अनुसरण गरेका छन्। आदरणीय श्रोता, परमेश्वर एउटा व्यक्तिसँग रहनुहुन्छ। जुन कुरा एउटा व्यक्तिले, पावलले जसरी येशु ख्रिस्टको अनुसरण गरेर परमेश्वर पावलको साथमा हुनुहुन्थ्यो, त्यसरी नै पावलले भन्दछ कि तिमीहरूले पनि मेरो अनुसरण गर, मेरो अनुसरण गर। यो कुरा पावलले जे कुरा भनिरहेको छ कि आज यहाँनिर पावलले भनेका कुराहरूलाई हामी हेरौं कि पावलले आफूलाई जसरी अनुसरण गर भनेको छ त्यसरी नै आज हामीले पावलले जे गरेका छन् त्यो कुरा गर्नु आवश्यक छ। र पावलले दिएको यो शिक्षामा कि एउटा कुरा चाहिँ स्थिर रहने कुरासँग सम्बन्धित छ। पावलले आफ्नो विश्वासमा स्थिर रहिरहनु पर्छ भनेका छन् र अर्को कुरा चाहिँ आवश्यकता परेकाहरूलाई सुसमाचारको काममा व्यस्त हुनेहरूलाई मदत गर्नु भनेका छन्। प्रभुको काममा व्यस्त हुनेहरूलाई मदत गर्नुपर्छ, सेवा गर्नेहरूलाई सहयोग गर्नुपर्छ र अर्को कुरा चाहिँ प्रभुमा सधैँ आनन्द गर भनिकन यहाँ पावलले भन्दछन्। प्रभुमा सधैँ आनन्द गर्नका लागि यीशु ख्रीष्टमा त्यो व्यक्ति टाँसिनुपर्छ, यीशु ख्रीष्टमा ऊ जोडिनुपर्छ र चिन्ता फिक्री नगर भनेको छ र चिन्ता फिक्री नगर्नका लागि शान्ति परमेश्वरले दिनुहुन्छ र शान्ति हरेक व्यक्तिको जीवनमा हुनका लागि यीशु ख्रीष्टलाई एउटा व्यक्तिले विश्वास गर्नुपर्छ र ठिक विचार गर्नुपर्ने हुन्छ र त्यो विचार गर्नका लागि हरेक व्यक्तिले जे कुरा असल छ त्यो कुराहरू सोच्नु पर्छ, जे कुराहरूले फाइदा गर्छ, जे कुराहरूले सकारात्मक रूप लिन्छ ती कुराहरूलाई सोच्नु आवश्यक छ र पावलको अनुसरण गर्नु आवश्यक छ र यस्तो गर्यो भने परमेश्वर त्यो व्यक्तिसँग हुन्छ। आदरणीय श्रोता, आज यदि परमेश्वर तपाईँ र मेरो साथमा हुनुपर्छ भने, यदि परमेश्वरबाट हाम्रो चिन्ता फिक्रीहरू हट्नुपर्छ भने, यदि तपाईँ र मेरो जीवनमा आनन्द प्रभुमा सधैँ आनन्द गरिरहनु पर्छ भने, आफ्नो विश्वासलाई स्थिर गरिराख्नुपर्छ भने र सुसमाचारको काम गर्नेहरूलाई सहायता गर्नुपर्छ भने आज तपाईँ र मेरो जीवनमा परमेश्वरलाई विश्वास गर्नु आवश्यक छ। यीशु ख्रीष्टलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नु आवश्यक छ। यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको जीवनमा यी सबै आशीर्वादहरू हुन्छन् र आज जतिजनाले यीशुलाई विश्वास गरिसक्नु भएको छ उहाँहरूको जीवनमा स्थिर रहिरहनु पर्छ। उहाँहरूले दुःख भनौ प्रभुको सेवा गर्नेहरूलाई सहायता गरिरहनुपर्छ, उहाँहरूको जीवनमा प्रभुमा सधैँ आनन्द गरिरहनुपर्छ, उहाँहरूको जीवनमा सधैँ नै शान्तिले काम माथ गरिरहेको हुनुपर्छ र उहाँहरूको जीवनमा सधैँ नै असल अथवा सकारात्मक कुराहरू सोच्नु पर्ने हुन्छ र पावलले जे कुरो गर्यो, जे कुरा पावलबाट ग्रहण गर्यो त्यो सबै कुरा पालन गर्नुपर्ने हुन्छ र त्यसपछि परमेश्वर त्यो व्यक्तिको जीवनमा हुन्छ र आज यहाँहरू सबैले प्रभु येशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरको चरणमा रहेर प्रभुमा सधैँ आनन्दित भइराख्नुपर्छ, शान्तिमा जिइराख्नुपर्छ, असल विचार गरिराख्नुपर्छ। आउनुहोस्, जतिजनाले येशुलाई विश्वास गर्नुभएको छैन यहाँहरूको जीवनमा परमेश्वरको आवश्यकता छ, यहाँहरूको जीवनमा परमेश्वर साथमा हुनुपर्छ भने, परमेश्वरको दया, परमेश्वरको शान्ति, परमेश्वरको आनन्द, परमेश्वरको सहायता चाहिन्छ भने येशु ख्रीष्टलाई विश्वास गर्नुहोस्, उद्धार र मुक्ति पाउनुहोस् र सबै आशीर्वाद प्राप्त गर्नुहोस् र जैजना प्रभु येशुलाई विश्वास गरिसक्नु भएको छ स्थिर रहनुहोस्, सेवा गरिराख्नुहोस्, आनन्दित हुनुहोस्, शान्तिमा जिउनुहोस् र सत्य कुरामा लागिराख्नुहोस्, विचार गरिराख्नुहोस् र यसरी परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: रेडियो कार्यक्रम जीवनको वचन।
0: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लूम, पुनसंचालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लगतमा 10,000 मात्रै लाल पूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजिएको कुराहरू पहिला आइरहेको थियो।
0: मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गरियो ऊ गरियो, त्यसकारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
0: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बैतडीमा 178 जनाले पाए घरमै राहदानी। माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुम्बासीको चेतावनी।
3: के अरे खबरदारी पनि गरेका गरेकै छौ। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
0: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरधुरीमा विद्युत अवरूद्ध। भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लूम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लूमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: दुई दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 को मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
6: अत्याचार बढ्यो, विभेद बढ्यो, अलोकतान्त्रिक गतिविधिहरू बढे, त्यति बेला हामी यसरी नै जमा भएका छौ, एकत्रित भएका छौ, संगठित भएका छौ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौ।
5: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मण लाल कर्णले भन्नुभयो,
7: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
5: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा:
8: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
5: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनैतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
2: विषम परिस्थितिमा एकदम मधेसवादी दलहरूको अस्तित्व समाप्त, दोस्रो के भयो भने संहितामाथि संकट आएछ, त्यो अवस्थामा यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाई हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्न, भने मधेसी दल बिग्रेको कारण के हो भने यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई ऊ गरियो, त्यस कारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
5: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता, पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोनसभा गर्दै सरकारलाई माग पूरा गर्न दवाब दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभई अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएनसँग बताउनुभयो।
3: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यानकर्षण गरिरहेछौं, मन्त्रालयमा धायौं, मन्त्रालयमा ध्यानकर्षण गर्यौं, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौं। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीड़ामाथि पीड़ा। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
5: त्यस्तै अहिले सञ्चालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली, शान्तिनगर, गैरी गाउँ, मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मरमत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मरमत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मरमत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालो बजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत्त प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरण मा भइरहेको ढिलाईबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
1: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नापनक्सा भएर अनि बल्ल पूर्जा बनाउने काम शुरूआत हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग शुरूदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको, के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाज्यको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको।
5: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 का 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
0: मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
9: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ, 200-250 त्यति हालो पुजी गाडीबाट।
0: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मफसलको रंगमंचमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन्। मकैको स्वाद लिनेहरूको रूचिलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन्। डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन्। डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
14: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफानडाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ। भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
9: चुल्लु सिरालबाट घोगा मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवात मि हुँ, 200-250 त्यति आलो पुजी गाडीबाट।
14: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ। प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य, दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो।
9: आधा खराब हुन्छ बाबु गोगा पारे तिनु खोडा सोडा उसाए किलोले तलवार ल्याउनौ तसै छ।
14: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ। बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन्। अमरगढी एक कि बेलु त मोली
9: आएर यही पनि सफा गरिदिया ऊ गरिदिया अब नाना अब सफा गरेर जान पढन्छ आफ्नो रोडो डियालीको नास बस गरेर व्यापार गर्दा बाबु कहाँबाटका दौरा कहाँ कहाँका बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै तसै हो। अब बस पारको पुल लाथेर उहाँ जिन पुलो बुढ्यो आई यहाँ उहाँ भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब डियालीमा यहाँ बस पोल यहाँ दिया छ।
14: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन्। मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न, घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ। सागर ताम्रेकर, CIN, आफ्नो FM डडेलधुरा।
0: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो। बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ। गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो। त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकै परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
15: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
16: कर्णाली थिएटर
15: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ, होइन? काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन। किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो।
0: मफसलमा रंगमञ्चको रंग, युवाको उमंग, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
17: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। मफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन, युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना, चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
15: एकदमै संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक। त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त खास जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्च हुने जिन्दगी बनाइरहेको छु।
16: खर्चसँग सम्झौता गर्नु
15: सम्झौता गरेको छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन। तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एबल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
20: कर्णाली थिएटर
15: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ, होइन? काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन। किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रहे पनि कला रहने हो नि।
20: त्यो दिने पैसा आउँछ सर, अहिले पनि
15: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस्, होइन? जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजीओहरू छन्, त्यसमा हाम्रो काममाथि इन्ट्रेस्ट दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँहरूले।
20: एउटा आइएनजीओको कुरा त भयो नि सर, होइन? अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन,
15: हामी बनाउँदैछौँ। त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ। त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ,
20: त्यो सम्भावना कतिको देख्नु
15: छ? हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
20: चुनौती के छ यसमा?
15: चुनौती धेरै छन्, तर चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ, होइन? केही पनि गरिएको छैन कर्णाली, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा, होइन? सम्भावना त छ नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
20: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो, होइन? अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको, होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
15: त्यो अहिले म एउटा भनिदिन्छु। मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो। त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्दबाट, लामो द्वन्दबाट ग्रसित कर्णाली, जहाँ फूलफुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियो भन्दा चुइने टिनको टहरोभित्र स्कुल पढिरहेको विद्यार्थीहरू, झोलुङ्गे पुल तर के तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सगर प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भने, तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भन्दा नेपालमा नेपाली रङ्गमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठूलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठूलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठूलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनुहुन्छ,
20: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
15: एकदमै ठूलो। देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
20: कृपया हजुरले भन्न सक्नुहुन्छ।
15: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सोध्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइपिएन आला कि नआला साहब भन्छु। त्यसले भन्छ आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि यार, किन ऊ गरे, आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कुन ट्याक्ट हो, हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तर बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रा बिरामीकाले लिन पाइँदैन भनेपछि हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ, होइन? अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ।
20: कर्णाली दक्षिण बग्दो छ,
15: हजुर,
20: भित्रको एउटा यो अंश हो,
15: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
0: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्। माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने महनो मनोहराका सुकुम्बासीको चेतावनी छ। र जापानमा टाइफुन डल्फिनको प्रभाव 5 जना।
4: टाइम चेक, इट्स 8 PM।
21: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: झाँक्री भा बोक त ल्याएको कहाँ हरायो हरायो तर मोहनी चाहिँ लागे नि झाँक्री भा
1: झाँक्री भा मोहनी त लागेकै हो नि।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 24 गते आइतबार, साउन कृष्णपछि एकादशी तिथि, ईस्वी सन् 2026 अगस्त 9 तारीक, नेपाल सम्बत 1146 दिल्लागा। आज विश्व आदिवासी दिवस पनि। आज बिहान सूर्योदय 5:32 को समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठीक 6:45 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सरकारलाई सही गन्तव्यमा पुर्याएरी छाड्ने पार्टी सभापति रवि लामिछानेको उद्घोष। 24 वर्षदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल। आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन पक्ष महाधिवेशनको तयारीमा। स्थानीयको विरोध विजय नेपालगंज नाकाबाट कोइलाको आयात बढ़्दो। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। उत्तर कोरियामा गर्मी छल्न कुकुरको सूप सेवन गर्न सरकारको सुझाव। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करण कार्तिक दोस्रो साता, नेपालले न्यूजील्याण्ड एसँग एकदिवसीय क्रिकेट खेल्ने। नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बहादुर बस्नेतले सभापति गगन कुमार थापालाई पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले चड्कन लगाएको बताउनु भएको छ। सिन्धुपाल्चोकको बाह्र विषयमा हिजो आयोजित एक भेटघाट कार्यक्रममा कांग्रेस इतर पक्षका नेता बस्नेतले यस्तो बताउनु भएको हो। नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति देव नै भएको जिकिर गर्नुभयो। नेपाल चीन बीचको प्रमुख व्यापारिक तातोपानी नाका 3-7 भन्दा लामो समयदेखि अवरूद्ध छ। अरणीको राजमार्गको 12 विषय तातोपानी खण्डको विभिन्न ठाउँको पहिरोका कारण सड़क यातायात अवरूद्ध बनेको, दुई देशबीचको व्यापार ठप्प भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको छ। दोलखा जिल्ला स्थित कालिचोक भगवती मन्दिरमा 1 करोड़ रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। कालिचोक भगवती मन्दिरमा 10 महिनाको अवधिमा 1,16,00,000 भेटी संकलन भएको हो। गत असोजदेखि असार मसान्तसम्मको अवधिमा यो बराबरको भेटी संकलन भएको कालिचोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको छ। कालिचोक मन्दिरमा एकै महिनामा 18,00,000 रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। गत कार्तिकमा 18,67,355 रूपियाँ भेटी संकलन भएको छ। कालिचोक मन्दिरमा भेटी बाहेक सुन चाँदीको गरगहना पनि संकलन भएको छ। समितिका अध्यक्ष लामाका अनुसार 11 थान सुनका तिलारी र 12 तोला चाँदी संकलन भएको छ। त्यसमध्ये एउटा तिलहरी 1,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यको रहेको उहाँले जानकारी दिनुभएको छ। कालिचोक मन्दिरमा भक्तजनहरूले मनोकांक्षा पूरा हुने विश्वासका साथ सुन चाँदीका गरगहना समेत चढ़ाउने गरेका छन्। मन्दिरमा 1600 किलो तामा अनि तामा पनि संकलन गरिएको व्यवस्थापन समितिले जनाएको छ। भक्तजनले चढ़ाएको त्रिशूल, गाग्री, माना, पाथी लगायतका सामान समितिले संकलन गरेको छ। काभ्रेको तेमाल गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका तर हाल गाउँपालिका बाहिर बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गरी काठमाडौँ उपत्यका र काभ्रेका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ। तेमाल गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका बाहिर रहेका लाभग्राहीहरूकै सुविधाका लागि काठमाडौँ, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउने व्यवस्था मिलाएको जनाएको छ।